0: प्रतिस्थापन विधेयक ल्याएर संसदमा प्रस्तुत विधेयक नै अगाडि बढ़ाएर संसदबाट पास गर्ने नीतिमा अगाडि बढ़न सकिने कतिपय कानून व्यवसायीहरूकै राय छ।
1: नोटबन्दी सम्भव छ शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपालमा थुप्रिएको कालो धनलाई ब्याङ्किङ प्रणालीमा ल्याउन चलन चल्तीमा रहेका 500 र 1000 दर रूपियाँका नोट तत्काल बन्द गर्नुपर्ने माग सांसदले गरेका छन्। प्रतिनिधि सभा बैठकमा सांसदले यस्तो माग गरेपछि आगामी प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचन अघि ठूला दरका नोटबन्दी हुन सक्ने सम्भावना बढ़ेको छ। सत्तापक्ष र विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसदले ठूला दरका नोटबन्दी गर्न सरकारलाई सुझाएका छन्। नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले भने नोटबन्दी गर्नुपर्ने अवस्था तत्काल नरहेको बताएका छन्। प्रतिनिधि सभामा उठेपछि नोटबन्दीको राजनीतिक तथा आर्थिक बहस फेरि तात्ने सम्भावना देखिएको छ। 2073 साल सन् 2016 नोभेम्बर 8 भारत सरकारले 500 र 1000 दरका नोट प्रयोगमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि समय समयमा यो विषय उठ्ने गरेको छ। 2075 सालमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला दरका नोट प्रवेश प्रयोगमा रोक लगाएर 100 रूपियाँ दरका नोटलाई मात्र प्राथमिकता दिनुपर्ने विचार व्यक्त गरेका थिए। स्रोतका अनुसार जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई पनि प्रतिनिधि सभा सदस्य निर्वाचन अघि नोटबन्दी गर्न सुझाव दिइएको थियो।

दसैंमा सीजी ब्रांड तथा सीजी मेलडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपैयाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

0: दसैँमा टेन्सेका सामान किन्दा 20,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। टेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यकाको भूमिगत विद्युत वितरण प्रणाली सञ्चालनमा ल्याउने भएको छ। आगामी हुँदको विद्युत आपूर्ति व्यवस्थापनका लागि बिहिबारदेखि आंशिक विद्युत कटौती गर्दै भूमिगत विद्युत वितरण सञ्चालनमा विद्युत आपूर्ति शुरू गर्न लागि प्राधिकरणले जनाएको छ।
3: नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना केही एटीएम मेसिनबाट 100 रूपियाँ दरका नोटहरू पनि झिक्न मिल्ने सेवा शुरू गरेका छन्। आगामी असोज 25 गते घटस्थापनाको दिनबाट शुरू हुने दशैं लगायतका चाडपर्वलाई लक्ष्य गर्दै बैंकहरूले 100 रूपियाँ दरका नयाँ नोट पनि एटीएममा राख्न थालेका छन्। यसपालिको दशैं शुरू हुने दिन घटस्थापना आउन अब जम्मा 12 दिन मात्र बाँकी छ।
2: बढ़दो धान आयातले कम गर्न बढ़ी उत्पादन दिने धानको जात विकास गरिने भएको छ। कृषि प्रविधि विकास र प्रयोगमा नेपाललाई सहयोग गरिरहेको दक्षिण कोरिया सरकार अन्तर्गतको कोपिया नेपाल सेन्टरले त्यस्ता जातका धानको छनौट र विकास गर्ने भएको हो।
3: नेपाल भारत बीच खुल्ला सीमाको फाइदा उठाउँदै लागू औषध कारोबारीले आफ्नो कारोबार बढ़ाएका छन्। प्रत्येक वर्ष कोशी प्रदेशमा लागू औषध कारोबार बढ़ेको प्रहरीको तथ्याङ्कले देखाएको छ। उता नेपाल भारत खुल्ला सीमाको फाइदा उठाउँदै भारतीय नागरिक नै लागू औषध लिएर बाँके प्रवेश गरी कारोबारमा संलग्न हुने घटना दोहोरिन थालेको छ। सीमा पारीबाट नेपाली क्यारियर मार्फत लागू औषध पठाउने पुरानो शैलीसँगै भारतीय कारोबारी आफै नेपालगंज प्रवेश गरेर डिल गर्न थालेको घटनाले बाँकेको सीमा सुरक्षा र लागू औषध नियन्त्रणमा नयाँ चुनौती थपिएको छ।
2: ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको 2 दशक पूरा गरेको छ। बैंकले आगामी यही असोज 16 गते 20 औं वार्षिक साधारण सभा आयोजना गर्दैछ। वार्षिक साधारण सभा एउटा नियमित संस्थागत प्रक्रिया भए पनि यसपटकको सभा बैंकका लागि 2 दशकको यात्राको एउटा महत्वपूर्ण बिन्दु बनेको छ।
3: मलेसिया सरकारको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मार्फत 25 म्यान पावर कम्पनीलाई मात्रै छनौट गरिएको विषयले नेपालीको मलेसिया रोजगारी क्षेत्रमा विवाद र अन्योल सिर्जना गरेको छ। मलेसियाले वैदेशिक रोजगारीमा पठाउन दर्ता भएका 1,200 भन्दा बढ़ी कम्पनी मध्ये 25 वटा मात्रै छनौट गर्दा नेपालीको मलेसियाको रोजगारी क्षेत्रमा विवाद र अन्योल सिर्जना गरेको हो।
2: सरकारले चालू आर्थिक वर्षलाई दूरसंचार क्षेत्रको रूपान्तरण वर्षका रूपमा अघि बढ़ाउँदै देशभर नेपाल टेलिकमका नयाँ 200 वटा टावर निर्माण र 1,597 स्थानमा 4G सेवा विस्तार गर्ने भएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन थप उपकरण थप्न लागि जानकारी दिएका हुन्।
3: गएको 3 वर्षमा नेपालबाट 1,442 विदेशी नेपालबाट निष्कासित भएका छन्। निष्कासित मध्ये भिसा अवधि सकिएपछि पनि नेपालमा बसेको कसुरमा सबैभन्दा धेरै विदेशी नागरिक निष्कासनमा परेको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ बनाउन नेता कार्यकर्तालाई आग्रह गरेका छन्। गण्डकी लुम्बिनी कडाली र सुदूरपश्चिम प्रदेश तथा जिल्ला कमिटिका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्।

0: को एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर अमेरिकी सेना 2 दशकपछि इराकबाट फर्किएको छ सन् 2003 तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गर्न अमेरिकी नेतृत्वको गठबन्धन सेनाले इराकमा आक्रमण गरेको थियो
7: अब खेल खबर जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालका 4 जना खेलाड़ी पराजित भएका छन् जापानको एची इन्टरनेशनल एरिनमा बुधबार भएको खेलमा नेपालका 4 जना खेलाड़ी पराजित हुँदै पहिलो चरणबाट बाहिरिएका हुन् पहिलो चरणबाट बाहिरिने खेलाड़ीमा देवकी माया श्रेष्ठ निशा श्रेष्ठ विषयक विक्क र विकास विक्क रहेका छन्
6: अब विचार विश्लेषणको पालो सशक्तिकरणतर्फ वित्तीय पहुँच शीर्षकमा योगेश पोखरेलको विचार गोर्खा पत्रमा छापिएको छ वित्तीय समावेशीकरण कुनै निश्चित गन्तव्य नभई नागरिकको आर्थिक रूपान्तरणको निरन्तर यात्रा हो ब्याङ्कमा खाता खुल्नु वा हातमा स्मार्ट मोबाइल हुनु वित्तीय पहुँच मात्र हो त्यो खाताले नागरिकको जीवनस्तर उकास्नु व्यवसाय विस्तारमा सहयोग गर्नु र भविष्य सुरक्षित बन्नु वास्तविक सशक्तिकरण हो
7: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: समयको ख्याल राखौं। 6 बज्यो।
1: हरो विषयमा चारो बहस नेपाली बहस
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
3: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
4: डिस होम इन्टरनेट।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ भने नेपाली बहसलाई फेसबुक पेजबाट नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा आइरहेका छौं। युट्यूब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले सुन्ने मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पूर्णनैतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछ। आजले श्रोता, नेपाली कंग्रेसको अधिवेशन एकदमै तीव्रता रूपमा अगाडि बढ़िरहेको छ। सारिएको छ 18 गतेका लागि 16 गते हुने अधिवेशन महाधिवेशनलाई, तर जिल्लाबाट व्यापक रूपमा चाहिँ वडा अधिवेशन, पालिका हुँदै क्षेत्रीय अधिवेशनहरू सम्पन्न भइरहेका छन्। धेरै ठाउँमा मतदान पनि भएको छ भने कतिपय ठाउँमा सर्वसम्मत रूपमा पनि अधिवेशन भएको छ। नेपाली कंग्रेस फुटे भविष्य अन्धकार हुने कुराहरू पनि आएका छन्, तर नेपाली कंग्रेसका दुईटा महाधिवेशन हुने सम्भावना पनि देखिएको छ। 15 गते नेपाली कंग्रेसको अर्को महाधिवेशन देउबा पक्षले गर्दैछ आज बिहिबारदेखि आधारित। सुशा नेपाली बसमा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ यस विषयमा, र कार्यकर्तामाथि आक्रमण गर्नेलाई कार्यवाही गर्न नेपाली कंग्रेसकी सहमहामन्त्री डाक्टर डिला संग्रौलाले माग गर्नुभएको छ। मोरङ क्षेत्र नम्बर 6 को क्षेत्रीय अधिवेशनका क्रममा कार्यकर्तामाथि व्यापक रूपमा आक्रमण भएको भन्ने विषय आएको छ। यो क्षेत्र शेखर कोइरालाको क्षेत्र हो। शेखर कोइरालाको क्षेत्र यति अशान्ति किन भइरहेको छ? शेखर कोइरालाको क्षेत्रमा आज हामी नेपाली बहसमा चर्चा परिचर्चा गर्दैछौ, र उक्त घटनामा आफू क्षेत्रीय सभापतिका उम्मेद्वारहरूमाथि पनि आक्रमण भएको डिला संग्रौलाले बताइरहँदाखेरि आखिर नेपाली कंग्रेसको अहिलेको अवस्थामा किन हातपात भएको छ त कार्यकर्तामाथि? यो यस विषयमा चाहिँ आजको नेपाली बसमा हामी चर्चा र परिचर्चा गर्दैछौ, र डिला संग्रौलामाथि पनि हातपात भएको विषय आएको छ, र अन्य नेता कार्यकर्तामाथि पनि हातपात भएको विषय आएको छ। आदरणीय श्रोता, देउबा उद्घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार नगर्नका निम्ति संस्थापन इतर पक्षले जानकारी गराएको छ। चुनदेवीबाट स्थानीय तहमा पत्र आएको छ। नेपाली कंग्रेसका संस्थापन समूहका नेता डाक्टर प्रकाश शर्माले पूर्व सभापति श्रीबहादुर देउबा कंग्रेस संस्थापन पक्षले आयोजना गरेको गर्न लागेको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भन्दै झुट्टो प्रचार नगर्न चाहिँ उनले बताएका छन् आजको नेपाली बसमा। यस विषयमा पनि चर्चा र परिचर्चा गर्दैछौ। नेपाली कंग्रेसको महाधिवेशन व्यापक रूपमा अगाडि बढ़िरहेको छ। आदरणीय श्रोता, अहिलेको पछिल्लो समय भनेको नेपाल निकै अप्ठ्यारो परिस्थितिमा छ। बाढ़ी भन्दा ठूलो हल्लाले पर्यटन थलिएको छ। देशव्यापी रूपमा देशै संकटमा होइन। संयुक्त राष्ट्रसंघ प्रधानमन्त्री बालेन्द्र शाह बालिन गएर उहाँले भन्न सक्नु भएन, देशभरि देश नै संकटमा होइन। भोटेकोशी, रसुवा, धादिङ लगायतका केही जिल्लाहरू, दुई तीन जिल्लाहरूमा यसले समस्या निम्त्याएको हो। देश एकदम सुरक्षित छ। अन्य ठाउँमा पर्यटन भर्नका निम्ति तपाईँहरू आउनुहोस्, तपाईँहरू हेर्नुहोस्, सिंगो नेपालले बगाउने होइन बाढ़ीले। यो विषयमा चाहिँ प्रधानमन्त्री चुक्नु भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा उहाँले यो कुरा उल्लेख गर्न सक्नुपर्ने थियो, र उहाँको स्पीचमा, उहाँको स्टेटमेन्टमा यो कुरा समेटिएन। उहाँले भन्नुभयो नेपाल निकै ठूलो जोखिममा छ। नेपाल सिंगो जोखिममा होइन, नेपालका केही जिल्लाहरू जोखिममा हुन्, धेरै नेपाल सग्लो छ, धेरै नेपालमा चाहिँ त्यस्तो असुरक्षा छैन, धेरै नेपालले चाहिँ सजिलै तरिकाले आधुनिक स्रोत पर्यटन भन्न सक्ने स्थिति छ आजको नेपाली बसमा। हामी यिनै विषयमा कुराकानी गर्छौँ। छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

को अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क आइडिया दसैँको खुसी घर घरमा उपहार।

0: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाव।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यो दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

0: यो दसैँमा बेकोका सामान किन्दा 20,200 रुपियाँसम्म क्याश ब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याकमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: यो नेपाली रेडियो
2: हरो विषयमा तारो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक इस होम इन्टरनेट।
3: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका सहमहामन्त्री डाक्टर ढिला संग्रोला हुनुहुन्छ। जति साहब नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद।
3: होइन डाक्टर साहब, तपाईँको चाहिँ मोरङको सुन्दर हरैचा नगरपालिका 4 स्थित सिग्देल बन्धु सामुदायिक भवन बाँसबारीमा निर्धारित निर्वाचन स्थलमा कार्यक्रम शुरू हुनु अघि केही व्यक्तिहरूले चाहिँ हतियारसहित प्रदर्शनमा उत्रिए भन्ने कुरा आएको छ। रगताम्य भएका अनुहार र तस्विरहरू हामीले देखेका छौँ। तपाईँलाई पनि चोटपटक लाग्यो डाक्टर साहब?
4: माथि पनि त्यही हातपात गर्ने प्रयास भयो र मलाई साथीहरूले मोटरसाइकलमा लिएर गाउँतिर लगे र म त्यसरी चाहिँ उनीहरूको हातपात देखे, अरू चोटपटकबाट बच्न सफल भए। तर चाहिँ नेपाली काङ्ग्रेसको महासमिति सदस्य पूर्व माननीय चुमनारायण तपदारमाथि जो आकांक्षी पनि हुनुहुन्थ्यो क्षेत्रीय सभापतिको, उहाँलाई चाहिँ गाडीबाट झारेर कुटेर रगतामय बनाइएको छ। नाकको डाडी, हात खुट्टाहरू भाँचिएको छ। यस्तै चेतरात रेग्मी, हाम्रो जेनजीवा सबैमाथि आक्रमण भयो। हामी चाहिँ त्यहाँ कार्यक्रम पूर्व निर्धारित थियो, क्षेत्रीय सभापतिले बोलाएर नै हामी त्यहाँ गएका थियौँ। उद्घाटन कार्यक्रम थियो मेरै प्रमुख आतिथ्यमा भनेर हामी गएको। करिब करिब 10 मिनट कार्यक्रम शुरू पनि भएको थिएन, निर्वाचन आयोग बसिरहेको थियो। एकाएक मारपिट शुरू भएर लखेट्ने पिट्ने जस्ता उच्छृङ्खल गतिविधि जुन भए देवराज तामाङ जो क्षेत्रीय सभापति नेपाली काङ्ग्रेसको संरचनाविद 14 महाधिवेशनबाट आउनु भएको छ, उहाँले नै बोलाएर गएको कार्यक्रम थियो। म प्रमुख अतिथि र नोमिनेसनको प्रोग्राम थियो उहाँकै नेतृत्वमा, उहाँकै अगाडि। पहिले मलाई खबर पनि आएको थियो यो दिदी नजानुस्, यो पहिले बिहानै मान्छेले मदिरा सेवन गरेर सबैले त्यो रात तयारसहित बसेका छन्, तपाईँलाई मारपिट हुन सक्छ, कुटपिट हुन सक्छ सबै भन्दै गर्दा बार बार देवराज तामाङबाट मलाई फोन आयो, दिदी प्रमुख अतिथिको रूपमा बोलिदिनुहोस्, अन्तिम अधिवेशन हो आइदिनुहोस् भनेपछि यो पार्टीमा हर्ष र उल्लास होस्, म चाहेको थियो सर्वसम्मत होस्, सबै मिलेर जाउन्, त्यो प्रयास पनि 2-3 दिनदेखि मैले गरि नै रहेको थिएँ, संवादमै थिएँ म। यो संवादको ढोका खुल्छ भनेर नै म त्यहाँ पुगेको थिएँ। सबै साथीहरू पुग्नु भएको थियो नोमिनेसन गर्नलाई, तर जे कुरा पहिला व्याख्या गरिएको थियो, जे अवस्था छ नआउनुहोस् भनेको थियो त्यही अवस्था थियो। यो नियोजित थियो, षड्यन्त्रपूर्वक थियो, यो साङ्घातिक आक्रमण मात्र होइन, सबै साथीहरूको ज्यान लिने प्रयास गरियो।
3: होइन त्यहाँ को थिए, त्यहाँ कुटपिटमा संलग्नहरूको अनुहारहरू चिन्नु भएन मान्छेहरू को को थिए?
4: सबै चिनेका छौँ हामी, सबै त यो ल्याइएको थियो, गराइएको थियो।
3: कसको नेतृत्वमा भयो, कसको नेतृत्वमा भयो? डाक्टर शेखर कोइरालाको क्षेत्र हो नि त्यो?
4: देवराज तामाङको नेतृत्वमा हो।
3: देवराज तामाङले तपाईँलाई बोलाएर नै त्यहाँ चाहिँ कुटपिटको वातावरण सिर्जना भयो?
4: बोलाएर नै, प्रमुख अतिथि भनेर बोलाए, म कार्यक्रममा गए, मैले सम्बोधन गरेको थिएन, कार्यक्रम शुरू पनि भएको थिएन, मदिरा सेवन गरेका मान्छेहरू हो हल्ला गरिरहेका थिए, वातावरण राम्रो थिएन, माहौल राम्रो थिएन, म सोचिरहेको थिएँ के हो, तर पनि नेपाली काङ्ग्रेसमा नेतृत्व लिइरहेको हुनाले के असन्तुष्टि छ, के भइरहेछ, किन यस्तो भइरहेछ, मैले सवाल प्रश्न जवाब भन्दा पनि सोधिरहेको थिएँ सभापतिजी, तर यो सबै यो पहिले नै यो तयारीका साथ प्री प्लान नै थियो आक्रमण गर्ने।
3: भनेपछि त्यो शेखर कोइराला डाक्टर साहबको क्षेत्र होइन, मोरङ छ?
4: शेखर कोइरालाकै साथीहरूले, शेखर कोइरालाकै संलग्नतामा, उहाँकै निर्देशनमा भएको भन्ने मलाई चाहिँ सबै साथीहरूले भनिरहेको।
3: भने शेखर कोइरालाले निर्देशन दिनुभयो काठमाडौँबाट?
4: उहाँ त्यही त हो नि, यहाँ उहाँ एकातर्फ वक्तव्यबाजी गर्नुहुन्छ, भाग लिनु हुँदैन अधिवेशनमा, अर्कोतर्फ अरू क्षेत्रमा मान्छे उठाउनुहुन्न, छ नम्बर क्षेत्रमा प्रत्येक वार्डमा उठाउनु भएको छ। र फेरि त्यहाँ जाँदै गर्दा तिनै साथीहरूले नै आक्रमण गरेका छन्। देबु तामाङ मुख दर्शक भएर हाँसिरहनु भएको थियो, साथीहरू कुटाइ खाइरहेका थिए।
3: ए भनेपछि डाक्टर साहब, अब यो जुन त्यहाँ हातपात भएको छ मदिरा सेवन गरेर चाहिँ कार्यक्रम स्थलमै तपाईँले भन्नुभयो देवराज तामाङजीले चाहिँ पटक पटक फोन गरेर दिदी प्रमुख अतिथि ग्रहण गरिदिनु पर्यो भनेर
4: बोलाइदिनु भएको। म महानगरको निर्वाचनमा भोट खसाउन गएको थिएँ, फेरि फोन आयो दिदी ढिलो भइसक्यो, साथीहरू भन्छन् त्यहाँ हतियारधारी छन् नआउनु। दुविधाको बीचमा मैले सोचे सहकार्य र सहमतिको जुन मैले प्रयास गरेका छु, म जाँदै गर्दा सबै साथीलाई मिलाएर लैजाने पनि मेरो दायित्व थियो। यो समूह भन्ने काङ्ग्रेसभित्र छैन, सबैलाई मिलाएर लैजान्छु भनेर तीन दिनदेखि मैले प्रयास गरेका थिएँ। उहाँहरूसँग मैले धेरै संवाद गरेका थिएँ, यो संवादलाई जोड्ने कडी आजको उद्घाटन बन्छ कि त भनेर नै नआउनु नआउनु मलाई बाटैदेखि रोकिरहेको थिएँ मान्छेले। तर म गएकै 10-15 मिनटको घटना थियो।
3: ए भनेपछि त्यो कार्यक्रमै नभइकन चाहिँ तितरभित्र पारियो है?
4: नभइकन पुग्न त कतिखेर आउँछन् र सबैलाई ठटाम भनेर बस्या जस्तो स्थिति देखि।
3: ए भने अनि तपाईँ त गइसकेको 15 मिनटमा त्यो कार्यक्रम सुरु भइसक्यो, कुटपिटको कार्यक्रम?
4: होइन, कुटपिट सुरु भएको कार्यक्रम सुरु भएर अब निर्वाचन अधिकृत व्यक्तिहरु बसेका छन् र उनीहरू पनि असुरक्षा भयो। मैले देखे अब यहाँ स्थिति तनावग्रस्त भइसक्यो र तनावग्रस्त भएपछि सबै साथीहरू त्यहाँबाट निस्किने भाग्ने क्रम सुरु भयो। भाग्दै गर्दा चाहिँ समातेर गाडीमा चढेकालाई पनि तल झारेर चाहिँ यो मरासन्न गरिकन कुट्ने हो।
3: देवराज तामाङले बोलाएरै कुटे, त्यसो भए
4: बोलाएरै कुटे, त्यो त भनेकै थियो मान्छेले। राति 11 बजीसम्म उहाँको घरमा मिटिङ भएको छ, बिहान पनि मिटिङ भएको छ, नजानु होला तर बार बार फोन एउटा क्षेत्रीय सभापतिले बोलाउँदै गर्दा कसरी नजानु, आएर बोलिदिनुहोस् भन्दै गर्दा जाउँ भनेर म
3: गएको।
4: अब सिकिस्त घाइते भनेको तीनजना चाहिँ नोबेल हस्पिटलमा उपचार भएको छ, अरूलाई चाहिँ हातपात पीठ चुट पटक लाग्छ, घरमै आराम गरिरहनु
3: भएको छ।
4: अधिवेशन हुन्छ, यो हाम्रो प्रक्रिया हो। 15 अधिवेशनमा हर्ष र उल्लास चाहिँ सबैजना क्षेत्रीय प्रतिनिधिको रूपमा आइसक्नु भएको छ। हाम्रोतिर 3 पालिका पर्छ, महानगरको अधिवेशन भइसक्यो, बुढी गंगा सुन्दर हरिचाको पनि अधिवेशन भइसक्यो, पाली क्षेत्रीय अधिवेशनमा मनोनयन गर्ने क्रममा मात्रै घटना घट्या छ। अधिवेशन रुक्दैन, केन्द्रले नै तुरन्त निर्वाचन आयोगले अब अर्को तयारी गर्दैछ, हामी छिटै यसलाई मूर्त रूप दिन्छौँ। र एकता र सबैलाई म आज तपाईँ मार्फत आह्वान गर्न चाहन्छु, अहिले हाम्रो क्षेत्रमा त्यस्तो समूह भन्ने छैन। कतिपय साथीहरू डाक्टर शेखर कोइरालासँग नजिक हुनुहुन्थ्यो होला, कति चाहिँ गगन थापासँग, त्यो अवस्था होइन। साथीहरूलाई म आह्वान गर्छु, आउनुहोस् एकताबद्ध भएर फेरि हातेमालो गर्दै यो अधिवेशन सफल पारौँ, नेपाली काङ्ग्रेसको संगठनलाई उचाइ पारौँ, रूपान्तरणको अभियानलाई सफल पारौँ भन्छु म।
3: हस्त डाक्टर साहब, महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेपाली कंग्रेसका सहमन्त्री डाक्टर विलास संग्रौल, आदरणीय श्रोता, सुन्दर रेचामा कुटपिट भएको घटनाको विषयमा हामीले छलफल र बहस गरिरहेका छौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
1: यो नेपाली रेडियो नेपाल,
2: हरो विषयमा तारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क।
3: हाम्रो बीचमा राजनैतिक विश्लेषक मुमाराम खनाल हुनुहुन्छ। खनालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ मुमाराम खनालजी, नमस्कार, स्वागत छ यहाँलाई नेपाली बहसमा।
7: धन्यवाद धन्यवाद।
3: अब अहिलेको अवस्थामा चाहिँ तपाईँले हेर्नुभयो चोलेन्द्र शमशेर जबरा पक्राउ, त्यसपछि उहाँले आइतबार निकालेको विज्ञप्ति, प्रहरीले दिएको स्टेटमेन्ट, अनि गृहमन्त्रीले वा चाहिँ प्रधानमन्त्रीले सिधै आइजीपीलाई फोन गरेर उठाएर ल्याइहाल भन्दाखेरि चाहिँ प्रहरी उठाउने, यो कस्तो खालको राजनीतिक संस्कार र संस्कृतितर्फ जाँदैछौ हामी?
7: वास्तवमा यो दुर्भाग्यपूर्ण कुरा हो, किनकि कुनै पनि लोकतान्त्रिक मुलुकमा सरकारले गरेका काम कारवाहीहरूको जवाबदेहिता चाहिन्छ र त्यसको चाहिँ संविधान सम्मत अथवा चाहिँ कानून सम्मत यी सबै कुराहरू चाहिन्छ। तर अहिले चाहिँ जे भइराखेको छ, यो अहिले मात्रै होइन, यो सरकारको सुरुवातदेखि नै यस्ता प्रकारका चाहिँ गैर न्यायिक ढंगले चाहिँ गिरफ्तारी गर्ने, अन्धाधुन्ध गिरफ्तारी गर्ने र छोड्ने जुन सिलसिला चलिराखेको छ, यसले चाहिँ यो सरकार चाहिँ जुन दिशातिर उन्मुख भइरहेको छ, त्यो चाहिँ कानून, संविधान र चाहिँ विधि विधान भन्दा चाहिँ बाहिरबाट एउटा भूमिगत गिरोहको चाहिँ जस्तो कार्यशैलीबाट यो सरकार चलिरहेछ र यो दुर्भाग्यपूर्ण कुरा हो र यो कुनै पनि लोकतान्त्रिक मुलुकलाई नसौने कुरा हो। यस्तो प्रकारको चाहिँ जहाँ चाहिँ न्यायिक क्षेत्रमा लामो समयसम्म काम गरेका व्यक्तिलाई गिरफ्तार गर्नुभन्दा अगाडि उनलाई गिरफ्तार गर्नुपर्नको कारण के हो भनेर सम्पूर्ण चाहिँ नेपाली नागरिकले त्यो जान्नु पाउने अधिकार छ र त्यो अधिकारबाट वञ्चित गरेर एउटा चाहिँ नागरिकलाई चाहिँ रात बिरात चाहिँ उठाएर लिएर जाने जुन प्रकारको एउटा भूमिगत र चाहिँ निरङ्कुश शैली सरकारको देखिएको छ, यो चाहिँ विनाशकाले विपरीत बुद्धि हो भन्ने लाग्छ मलाई।
3: अब सर्वोच्च अदालतका रजिस्ट्रारको नेतृत्वमा चाहिँ चोलेन्द्र शमशेर जबरालाई भेट्न जानुभएको कुरा पनि बाहिर आएको छ, तर चोलेन्द्रजीले तपाईँलाई सुरक्षा थ्रेट छ भनेर उहाँलाई चाहिँ सुरक्षाको लागि लग्न आएको भनेर प्रहरीले भनेको भन्ने विषय पनि सँगसँगै आएको छ। पछि मोबाइल जफत गरेर मेरा मोबाइलहरू पनि हेरियो भन्ने कुरा छ। लाग्छ चोलेन्द्र शमशेर पनि राजनीतिक रूपमा अलिकति सक्रिय भएको सुईको बारम्बार प्रधानमन्त्री कार्यालयमा पुगिसके पछाडि अलिकति सकाउनका लागि चाहिँ उनलाई रातारात पक्राउ गरिएको हो कि भन्ने एउटा पंक्ति छ भने, तर चोलेन्द्र शमशेरबाटै पनि मलाई साँच्चै सुरक्षा थ्रेट थियो भनेर चाहिँ उहाँको पत्र बाहिर सार्वजनिक हुनु, यो उहाँ त कानूनको त्यत्रो जानकार हो, पूर्व प्रधान न्यायाधीश भइसकेको व्यक्ति हो, यो खेलो कसरी चलिरहेको छ त्यसो भए?
7: होइन, अब यस्तो चाहिँ यस्ता मुलुकहरूमा कुनै व्यक्ति राजनीतिमा जान्छ वा जाँदैन उसको चाहिँ सम्बन्धित व्यक्तिको कुरा हो। राजनीतिमा जानु अथवा चाहिँ राजनीतिक गतिविधिमा उसलाई चाहिँ चासो लाग्नु स्वाभाविक रूपले के हो भन्नुहुन्छ भने, नेपालमा चाहिँ जुडिसियरीको चाहिँ जुन प्रकारको चाहिँ नेपालको इतिहास छ, यो इतिहासमा चाहिँ जुन पहिलो पटक यस्तो घटना भएको हो। अब यो घटनालाई लिएर मान्छेहरूले चाहिँ विभिन्न खालको चाहिँ टिका टिप्पणीहरू, विभिन्न षड्यन्त्रका सिद्धान्तहरू बनाउने एउटा कुरा छ, त्यसप्रति मलाई खासै चासो पनि छैन, रुचि पनि छैन। तर मूल कुरा के हो भने, चाहे चाहिँ सर्वोच्च अदालतको प्रधान न्यायाधीश भइसकेको व्यक्तिलाई समेत जुन तरिकाले उनलाई जेसुकै कारण होस् त्यसको एउटा पारदर्शिता चाहिँ सरकारसँग खोजिन्छ र त्यो पारदर्शितालाई उल्लङ्घन गरियो भने यसले चाहिँ आज एउटा घटना भयो भन्ने चाहिँ ठूलो कुरा होइन। यस्ता घटनाहरूले दीर्घकालीन रूपमा के असर पार्छन् भन्नेबाट चाहिँ यसको विश्लेषण गर्ने हो। त्यस हुनाले चाहिँ यसका चाहिँ अरू प्राविधिक पक्ष र कहाँ कहाँ कसले के भनेर के गरे भन्ने कुरा चाहिँ संचार माध्यममा आइरहेकै छन् र संचार माध्यमको काम हो त्यो। हामीले चाहिँ के हो भने, हाम्रो मुलुकमा चाहिँ यदि लोकतान्त्रिक व्यवस्था छ, हाम्रो मुलुकमा यदि जवाबदेहिता छ, हाम्रो मुलुकमा यदि कानून छ, संविधान छ भने ती सबै कुराहरू चाहिँ पारदर्शी ढंगले नै अगाडि आउनुपर्छ र एउटा भूमिगत गृहले जस्तो चाहिँ सरकारले पनि काम गर्न थाल्यो भने त्यो भूमिगत गृह र सरकारमा कुनै भिन्नता रहँदैन। त्यसपछि चाहिँ जुन अपराधीकरण नेपाली समाजमा भइरहेको पनि छ, त्यो अपराधीकरणको चाहिँ पछिल्लो पराकाष्ठा त हामीले चाहिँ भदौ 24 गते र पछि चाहिँ जेलबाट जसरी चाहिँ मान्छेहरू निस्किएका छन् त्यहीँबाट हामीले चाहिँ देखेको हो। त्यसकारणले यसमा चाहिँ यो अपारदर्शी चाहिँ जुन सरकारको कार्यशैली छ, यो अपारदर्शिता मुलुकको चाहिँ लागि दुर्भाग्य हुन्छ, नागरिकमाथि दुर्भाग्य हुन्छ, यसलाई पहिले सच्याउनु पर्यो भन्ने हो।
3: अनि एउटा कुरा सर खनाल सर, जस्तो अहिले तपाईँले जुन कुरा हामी आज बताइरहेका छौं, नेपाल प्रहरी वा आईजीपी एउटा संस्था हो होइन वा व्यक्ति होइन, किनभने यत्रो हजारौं प्रहरीको चाहिँ नेतृत्व उहाँले गरिरहनु भएको छ, तर प्रहरीको भूमिका चाहिँ वा प्रहरीलाई कमजोर बनाउन खोजियो वा चाहिँ प्रहरीलाई बदनाम गर्न खोजिँदैछ वा चाहिँ प्रहरीको आफ्नो स्वविवेक र उसको स्ट्यान्ड चाहिँ कस्तो हुनुपर्छ वा कस्तो छ अहिले?
7: होइन त्यो संस्थागत चल्नु पर्यो. त्यो संस्थागत चल्नका लागि पहिलो कुरो त संस्थाको नेतृत्व तपाईँ हेर्नुहोस् न, इतिहासमा सबैभन्दा कमजोर अहिले चाहिँ जुन गृहमन्त्री छन् उनको चाहिँ आफ्नै छवि विवादास्पद छ, न उनी राजनीतिज्ञ मान्छे हुन्. त्यस्तो नेतृत्वबाट चाहिँ गृह प्रशासन जुन चलिरहेका छ त्यही नै दुर्भाग्यपूर्ण कुरा हो. त्यसो हुनाले चाहिँ अब त्यस्तो नेतृत्वबाट अब धेरै चाहिँ हामीले आशा गर्न त सक्दैनौँ. तैपनि के हो भने अब नेपाल प्रहरी सक्षम चाहिँ संस्था नै हो, तर यसलाई राजनीतिकरणले थिलो थिलो बनाएको छ. र यो थप राजनीतिकरण मात्रै होइन, अब त सन्की र एउटा चाहिँ अदूरदर्शी र एउटा चाहिँ गृह प्रशासनमा चाहिँ जान नसाउने व्यक्तिको हातमा चाहिँ अहिले गृह प्रशासन छ. त्यस कारणले गर्दाखेरि मलाई चाहिँ के लाग्छ भने हामी चाहिँ एकदमै चाहिँ दुर्घटनाको सन्निकट छौँ. र यस्ता साना साना दुर्घटनाहरूबाट हामीलाई चाहिँ के बनाइँदैछ भने यस्ता त भइरहन्छन् होइन, यस्ता हुँदैनन्, यस्ता चाहिँ भइरहन्छन् भने त्यसले सजाय पनि पाउँछ. हिजो भएको पनि त्यही हो. त्यसमा यी सबै गतिविधिहरू कसरी र कसरी चाहिँ निर्देशित छन् भन्ने कुरा चाहिँ अलिकति यो तपाईँ जस्ता पत्रकारहरू नै लाग्नुपर्छ. र त्यो यस्ता कुराहरू आइ नै रहेका पनि छन्, तर चाहिँ वास्तवमा के हो भन्नुहुन्छ भने यो हाम्रो चाहिँ शासन सत्ता अहिले जे जसरी चलिरहेका छ, यो पछिल्लो परिवर्तन, यो परिवर्तनका संकेतहरू चाहिँ सकारात्मक छैनन्, एकदमै नकारात्मक ढंगमा अगाडि बढ़िरहेछ.
3: सर्वोच्च अदालतको फुलकोटको बैठक पनि बस्यो, त्यहाँ चाहिँ न्यायाधीशहरू नै त्रासमा त्राईमाममा जस्तो चाहिँ स्थिति सृजना भएको छ. कतिपय न्यायाधीशसँग चाहिँ मैले पनि एक दुईजनासँग कुराकानी गरेका छु, उहाँहरूसँग अफ द रेकर्ड कुराकानी भएको छ. र उहाँहरूले के भन्नुहुन्छ भने अब आज चोलेन्द्र शमशेर पक्राउ पर्नुभयो, उहाँ चाहिँ चोलेन्द्र शमशेरलाई हिरासतमा लग्यो, चोलेन्द्र शमशेरको हिजोको भूमिका के हो भन्ने कुरा त्यतातर्फ नजाउँ, उहाँले चाहिँ के गर्नुभयो भन्ने कुरामा नजाउँ, तर एउटा पूर्व प्रधान न्यायाधीश भएको व्यक्ति चाहिँ बिना पक्राउ पुर्जी बिना कारण चाहिँ त्यसरी चाहिँ गिरफ्तार हुन्छ भने भोलि हामीले पनि त त्यो न्यायाधीशको एउटा बेन्चमा बसेर चाहिँ भोलि धेरै किसिमका चाहिँ फैसला गर्नुपर्ने हुन्छ, र उनीहरूका विरूद्धका फैसलाहरू होलान्, कतिपय कुरामा चाहिँ कानूनी प्रश्न उठाउनुपर्ने हुन्छ, हामीलाई पनि सुरक्षा थ्रेट भन्दै लगेर चाहिँ यसरी केरकार गर्ने हो भने हामीले कसरी काम गर्ने भन्ने चाहिँ न्यायाधीशहरूको माग थियो. डाक्टर मनोज कुमार शर्मामाथि नै प्रश्न उठाएका छन् अहिले प्रधान न्यायाधीशमाथि भन्दा, यसले के हो एउटालाई हानेर अर्कोलाई तर्साउने खालका खेल पनि भएका हुन् त्यसो भए?
7: होइन, त्यो त प्रश्नै देखिन्छ, किनभने सत्ताले त्यही नै गरिराखेको छ अहिले. र हामीले चाहिँ इतिहासमा पहिलो पटकै हामीले देख्यौं न्यायालयमा फुल बेन्चले नै सरकारको यस्तो प्रकारको चाहिँ कार्यशैलीको एउटा एक प्रकारले चाहिँ घुमाउरो ढंगले विरोध गरेको छ, र त्यो विरोध गरिनु पनि पर्छ. होइन, हिजो चाहिँ कुनै व्यक्तिले इन्स्टिट्युसनको प्रमुख हुँदाखेरि के गर्यो भन्ने कुराका लागि त हाम्रो संसद के का लागि बन्या त, उनीहरूले कुनै पनि न्यायाधीशमाथि अथवा अहिले पनि त प्रक्रिया मिचेर चौथो वरियताको मान्छेलाई चाहिँ न्यायाधीश बनाउँदाखेरि उनीहरूले वरियता मिचेको त त्यही सरकारको चाहिँ हाम्रो चाहिँ बहुमतको दम्ब छ भनेरै हो नि त. नत्र त न्यायिक परिषदमा बहुमत हुँदैन थियो भने कसरी चाहिँ अहिले मनोज कुमार शर्मा चाहिँ प्रधान न्यायाधीश हुन्थे त भन्ने प्रश्न पनि आफ्नै ठाउँमा छ. त्यसो हुनाले अब त्यो चाहिँ कानूनमा टेकेर नै त्यो कुरा गरेको हुनाले यो कुरा गलत छ भन्दा भन्दै पनि त्यो कुरालाई चाहिँ कानूनसम्म ढङ्गले सही छ भनेको हो नि. त्यसमाले सबभन्दा पहिलो कुरा त के हो भने यदि विधिको शासन छ भने, तर मलाई लाग्छ अब त्यो विधिको शासनभन्दा धेरै पर मुलुक पुगिसकेका छ. मान्छे हेर्दाखेरि हामीले चाहिँ संविधान पनि भएको सबै इन्स्टिट्युसनहरू इन्ट्याक्ट भए जस्तै देख्छौँ. हिजो ओलीको पालामा भन्दा बढी गैर न्यायिक ढङ्गले चाहिँ जुन डिसिजनहरू हुन थालेका छन्, जुन प्रकारले विधि मिचेर कानून मिचेर जुन प्रकारका गतिविधि हुन थालेका छन्, यसको चाहिँ मैले अघि पनि भने रणनीतिक रूपमा एउटा खालको चाहिँ भ्याकुम जुन सिर्जना गर्न खोजिँदैछ त्यो चाहिँ लोकतन्त्रको लागि घातक हुनेछ.
3: तर अब आज चाहिँ यसमा धेरै प्रश्नहरू पनि उब्जिरहेका छन्, सरकारका कार्यशैलीमाथिका प्रश्नहरू छन्, प्रधानमन्त्रीले राति दिने निर्देशनका प्रश्नहरू छन्, गृहमन्त्रीले गर्ने निर्देशनका प्रश्न, आईजेपीले चाहिँ अब प्रहरी संगठनको कतिको गरिमा बचाउन सक्नुहुन्छ भन्ने खालका धेरै प्रश्नहरू छन्, अन्यलताका प्रश्नहरू छन्। तर पक्राउ पर्ने कुरा कसैले भनौँ न भ्रष्टाचार गरेको छ, कोही चाहिँ देशद्रोही छ, वा चाहिँ उसले गलत क्रियाकलापहरू गरेको छ, प्रक्रिया अनुसार जोसुकै पनि कानुनी दायरामा आउन सक्छ, तर विधि र शासनको उल्लंघन गर्दै जाने हो भने सिस्टमलाई चाहिँ केही होइन भन्ने ढंगले अगाडि बढ्दै जाने हो भने मुलुकको अभिगत के हुन्छ र अन्तर्राष्ट्रिय जगतले चाहिँ हाम्रो नेपालको अहिलेको परिस्थितिलाई चाहिँ कसरी हेर्छ?
7: होइन, पक्कै पनि के हो भने हामी चाहिँ एकदमै आर्थिक चाहिँ पछौटेपनमा छौं, सामाजिक रूपमा चाहिँ हाम्रो समाजको चाहिँ तीव्रतर विघटनमा छ. यस्तो बेलामा चाहिँ हाम्रा चाहिँ जुन सरकारी निकायहरू हुन् अथवा चाहिँ हाम्रा संस्थाहरू हुन् तिनीमाथिको प्रहारले चाहिँ झन् चाँडै त्यो हाम्रो चाहिँ दुर्घटनालाई चाहिँ जुन राजनीतिक दुर्घटनालाई चाहिँ अगाडि ल्याउँछ. हिजो पनि माओवादीले चाहिँ त्यही नै गर्न खोज्या हो, आफ्ना चाहिँ राज्यका संस्थाहरूमा विश्वास नगर्ने त्यो संस्थाहरूलाई चाहिँ एउटा आधार बनाएर त्यसलाई भत्काउने काममा नै लाग्यो. पछि चाहिँ केपी ओलीजीको पनि त्यही नै देखियो र उनले पनि चाहिँ संस्थाहरूमा नियन्त्रण गर्न खोज्ने र त्यो संस्थाहरूलाई एउटा औपचारिक चाहिँ तहमा राखेर डिसिजनहरू चाहिँ व्यक्तिवादी र मनमानी ढंगले गर्ने र आज त झन् चाहिँ कमसे कम चाहिँ हिजोका चाहिँ पुराना दलहरूका नेताहरूले इन्स्टिट्युसनहरूलाई एउटा चाहिँ देखाउने एउटा माध्यम चाहिँ एउटा त्यसमा टेके जस्तो गर्थे. अहिले त त्यो पनि छैन. लज्जतापूर्वक चाहिँ झुठो बोलेको छ र प्रधान न्यायाधीश जस्तो व्यक्तिलाई चाहिँ गिरफ्तार गर्दाखेरि जुन खालका चाहिँ सामान्य प्रक्रियाहरू पुर्याउनु पर्छ त्यो पनि छैन. र अब के कस्ता चाहिँ फेरि अहिले जुन खालको चाहिँ त्रास चाहिँ नेपाली जनमानसमा छ किनभने भदौ 24 जसरी व्यक्तिगत सम्पत्तिहरूमाथि आगजनी व्यक्तिगत आक्रमणहरू भए त्यो त कुनै राजनीतिक परिघटना थिएन. त्यस्तो प्रकारको आपराधिक परिघटनाबाट जुन नेपाली समाज मनोवैज्ञानिक रूपमा आतंकित छ त्यो मनोवैज्ञानिक रूपमा आतंकित भएको समाजलाई अझ बढी चाहिँ सरकारले नै त्यसलाई चाहिँ प्रोत्साहन गर्ने जुन दुस्साहस भइराखेको छ यसले दिने परिणाम चाहिँ मलाई लाग्छ हिजो ओली र प्रचण्डको जुन अवस्था अहिले छ राजनीतिक रूपमा त्योभन्दा धेरै चाहिँ खराब अवस्था चाहिँ यिनीहरूको हुन्छ. त्यस कारणले चाहिँ अझै पनि सम्हालिएर पारदर्शी ढंगले र जवाबदेहिता सहित चाहिँ शासन गर्नको लागि म चाहिँ यो यो सरकार राष्ट्रपाको पनि हो कि होइन यो सरकार चाहिँ कसको हो जे होस् बालेन्द्रको सरकारलाई चाहिँ म चाहिँ यो अनुरोध गर्न चाहन्छु.
3: होइन अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति त अलिकति केही भए पनि राजनीतिमा चाहिँ अलिक खारिएर आएका त्यसपछि संसार जगतमा पनि राम्रै हिजो प्रश्न उठाएर आउनु भएको एउटा व्यक्ति तर उहाँको कमाण्डमा अर्थात उहाँको निगरानीमा उहाँको नियन्त्रणमा सरकार छ कि छैन अहिले?
7: छैन छैन त्यो पटक्कै छैन. यदि सकारात्मक दिशातिर हुन्थ्यो भने त्यो एक तहसम्म राम्रो पनि हुन्थ्यो किनभने राजनीतिक दलले सरकारलाई चाहिँ धेरै ठूलो चाहिँ भारी बोकाउनुभन्दा सरकारलाई चाहिँ खुकुलो छोडिदिनु राम्रो हुन्थ्यो. तर यहाँ त उल्टो भएछ. पार्टीले चाहिँ अलिकति मात्रै नियन्त्रण नगर्ने हो भने सरकार चाहिँ बेलगाम चाहिँ अराजक चाहिँ भएर गइरहेछ र त्यो त्यो अराजकता वास्तवमा त्यो त्यो पार्टीका लागि पनि राम्रो छैन. सरकारको अराजकता चाहिँ यदि चाहिँ कानूनसम्म ढंगले डेलिभरी गर्ने भनेर यिनीहरूले भनेका थिए सुशासनको कुरामा उनीहरूले चाहिँ राम्रो गर्थे भने त्यसलाई चाहिँ पार्टीले खुकुलो छोड्दा राम्रो हुने हो. तर यथार्थमा चाहिँ अब राष्ट्रपाले चाहिँ धेरै खुकुलो छोड्दा यो सरकार चाहिँ अराजक र नागरिक विरोधी काममा चाहिँ लाग्ने सम्भावना चाहिँ प्रबल देखिरहेछ.
3: अब संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री जानुभयो. प्रधानमन्त्री गइसके पछाडि चाहिँ एउटा कुरामा अलिकति खड्किएको जस्तो जस्तो अब संचारकर्मीले उठाउनु पर्ने प्रश्न उहाँले के भन्नुभयो भने नेपाल हिम पहिरोबाट निकै जोखिममा छ. नेपालमा रहेका हिमतालहरू भिसा लगाएर चाहिँ यात्रा गर्दैनन्. उनीहरू जतिखेर पनि आउँछन् विश्व समुदायले एउटा कुरा जानुस् जलवायु परिवर्तनको शिकार चाहिँ हामी मात्र होइन दक्षिण एसियाका धेरै मुलुकहरू हुनुपर्नेछ र विश्व नै हुनुपर्नेछ भन्ने खालको आवाज उठाउनुभयो. त्यसमा सकारात्मक हिसाबले पनि हेरौँ तर उहाँले नेपाल एकदमै अप्ठ्यारो अवस्थामा छ जोखिममा छ भन्दै गर्दाखेरि हिम पहिरो फुटेर केही जिल्लाहरू प्रभावित भएका हुन् सिङ्गो देशै जोखिममा छ भन्ने कुरालाई चाहिँ जसरी अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुभयो रसुवा नुवाकोट धादिङ चितौन लगायतका जिल्लाहरू प्रभावित भए उनीहरू जोखिममा छन् त्योभन्दा पनि एक्स्ट्रा खालका निकै पर्यटनले भरिपूर्ण देश हाम्रा जिल्लाहरू छन् हाम्रा धेरै भनौँ त्यस्ता भर्जिन ल्यान्डहरू छन् भन्ने कुरालाई चाहिँ अलिकति जोड़ दिन सक्नु भएन भन्ने विषय पनि आएको छ. उहाँको स्पीच र उहाँको चाहिँ त्यहाँको प्रस्तुति पर्फर्मेन्स चाहिँ तपाईँले कसरी लिनुभयो खनाल सर?
7: यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा जसले यो यो एउटा औपचारिकताका लागि चाहिँ गरिन्छ नि कुरा त्यो अन्तर्राष्ट्रिय मञ्चको जुन शीतयुद्धकालमा त्यस्ता चाहिँ संयुक्त राष्ट्रसंघको पनि जुन भूमिका थियो अब के भूमिका छ र त्यसले चाहिँ त्यसले कुनै पनि प्रकारको चाहिँ सकारात्मक काम गर्न सकेको छैन. विश्व महाशक्तिहरूको अगाडि उस केही पनि निरीह भएर चाहिँ बसिराखेको छ. त्यस्ता मञ्चहरूमा उठाउने कुराहरू चाहिँ उठाउनु पर्ने एउटा चाहिँ आफ्नो कर्तव्य गर्ने कुरा हो. त्यो उनले एउटा कर्तव्य गरेका हुन् अरूले पनि त्यो गर्थे. अहिले चाहिँ हाम्रो रसुवाको चाहिँ ठुलो त्यो बाढी भएको हुनाले त्यो त्यसलाई चाहिँ मान्छेहरूले त्यो त्यो बाढीबाट जुन प्रभावित छ त्यस अर्थमा चाहिँ यसलाई चाहिँ बढी कन्सन्ट्रेसन दिएर चाहिँ त्यो कुरा नेपालीले चाहिँ बढी चाहिँ महत्व दिएका हुन् खास गरेर चाहिँ अन्तर्राष्ट्रिय जगतले कहीँ पनि महत्व दिएको चाहिँ मैले देख्दिनँ. अब त्यो त्यस कारणले गर्दाखेरि हो उनले चाहिँ कुरा राख्नु नेपालको तर्फबाट एउटा सकारात्मक कुरा नै हो. नेपालको हेड अफ इन्स्टिट्युसनले जहिले पनि त्यस्ता महासभाहरूमा गएर आफ्ना कुराहरू राख्छ र अहिले हामी धेरै पीडित भएको हुनाले त्यो पीडा सुनाउनका लागि पनि अलिकति शब्द संवेदनशीलता चाहिँ बढेको चाहिँ पक्कै हो. तर त्यसभन्दा बढी चाहिँ मैले चाहिँ यो एउटा औपचारिकताको लागि मात्रै गरिने कुराहरू हुने
3: अहिले त अब अन्तर्राष्ट्रिय मञ्चमा संयुक्त राष्ट्रसंघमा उहाँले चाहिँ बोल्नु भएको
7: जलवायु परिवर्तनको चाहिँ समस्या पक्कै पनि चाहिँ एकदम जटिल समस्या हो, धेरै संसारभरि उठ्दै पनि आएको छ, हामीले उठाएका पनि छौँ, तर उठाउनु र त्यो हाम्रो जलवायुबाट प्रभावित भएकोले हामीले चाहिँ जुन क्षतिपूर्ति लिने हो खास गरेर विकसित राष्ट्रहरूबाट, त्यो क्षतिपूर्तिको समस्यालाई चाहिँ हामीले कूटनीतिक तवरबाट र हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई चाहिँ नयाँ सिराबाट परिभाषित नगर्दासम्म चाहिँ हामीलाई यस्ता प्रकारका चाहिँ मञ्चहरूमा कस्ता कस्ता बीपी कोइराला जस्ता गएर धेरै परिणाम पनि ल्याएका छन् र अहिले चाहिँ खासै ठूलो महत्व हामीलाई दिन्छन् भन्ने पनि होइन र त्यो क्षमता छ यो सरकारको भन्ने पनि होइन, तर प्रधानमन्त्री गएर औपचारिक रूपमा चाहिँ अब त्यस्ता मञ्चहरूलाई प्रयोग गर्नु चाहिँ त्यो एउटा राष्ट्रको कर्तव्य हो, त्यो कर्तव्य उसले निभाएका हुन्, त्यसभन्दा बढी मैले चाहिँ ए संसारै चाहिँ हाम्रोतिर आकर्षित भयो भन्ने कुरा र जे जस्ता चाहिँ हाम्रा बौद्धिकका हाम्रा संचार माध्यमका जे जस्ता कुराहरू चाहिँ मैले चाहिँ पढेँ म चाहिँ आश्चर्यचकित छु कि अब त हामी त कस्तो भयौँ भन्नुहुन्छ भने सूर्य पूर्वबाट उदायो भन्दाखेरि पनि ओहो पूर्वबाट उदाउनु चाहिँ के हो भनेर यहाँ चाहिँ ठुलो चाहिँ विमर्श चल्ला जस्तो भइसक्यो।
3: होइन खनाल सर, यहाँले देख्नुभयो होला अल्गोरिदम व्यापक चलिरहेको छ, अहिले विश्व मञ्चमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बोलेको स्पिच भाइरल भयो होइन, यो व्यापक रूपमा प्रचार गरिँदैछ, तपाईँले हेर्नुभयो?
7: होइन, भाइरल हुनु र त्यो कन्टेन्टले चाहिँ परिणाम दिनु चाहिँ दुईटा फरक फरक कुरा हुन्। भाइरल त यी चाहिँ भाइरलबाटै प्रधानमन्त्री बनाए हुन्न होइन, त्यसमाले भाइरलबाट प्रधानमन्त्री भएकालाई भाइरल भयो भन्नुको के ठुलो अर्थ भयो र भाइरल भएका मान्छे पनि गम्भीर भयो भन्ने भयो भने त्यो दिनै सुनौला,
3: तर चाहिँ अब
7: भाइरल त भइरहन्छन् नि उनी
3: संयुक्त राष्ट्रसंघमा
7: कामै भाइरल हुने हो
3: होइन, संयुक्त राष्ट्रसंघमा उहाँको उपस्थिति उहाँको पोजिसन उहाँले दिन खोजेको सन्देश उहाँको अलिकति स्पिच चाहिँ जे जे कुरा आउनुपर्ने थियो त्यो कुरा त सबै समेटिया छन् त होइन?
7: होइन, त्यो कुरा त तिनै नै हुन्, जलवायु परिवर्तनबाट हामी चाहिँ पीडित छौँ, यही त कुरा हो। जतिवटा चाहिँ फुलबुट्टा भरे पनि यसमा चाहिँ 100 पेजको निबन्ध पनि लेख्न सक्नुहुन्छ होइन, एउटा किताबै पनि लेख्न सक्नुहुन्छ। जलवायु परिवर्तन आजको गम्भीर मुद्दा हो र त्यो कम संवेदनशील मुद्दा होइन, त्यस्तो संवेदनशील मुद्दामा चाहिँ विभिन्न निकायहरूका सरकारले गर्ने काम एउटा हुन्छ, नागरिकको तहबाट एउटा हुन्छ, एकाडेमिक इन्स्टिट्युसनले अर्कै काम गरिरहेका हुन्छन्, अब चाहिँ यस्तो खालको चाहिँ इकोलोजीमा काम गर्ने चाहिँ थुप्रो चाहिँ संस्थाहरू पनि हुन्छन्, अब त्यसमा सरकारले चाहिँ सबभन्दा माथिल्लो तहबाट यसको चाहिँ समग्रतामा यसलाई चाहिँ कसरी परिणाममुखी बनाउने भन्नेतिर जाने हो, त्यस हुनाले चाहिँ अब यसमा हाम्रो जस्ता देशको त कुनै यो खास गरेर यो वातावरण चाहिँ बिगार्नका लागि भनौँ न होइन, यो ग्लोबल वार्मिङ अथवा चाहिँ जति पनि चाहिँ वातावरणीय प्रभावहरू छन् त्यसमा चाहिँ हाम्रा जस्ता देशको चाहिँ भूमिका त नगण्य छ, तर सबैभन्दा जोखिम चाहिँ हामीले लिइरहेका छौँ, तर त्यो जोखिमको दीर्घकालीन असर त उनीहरूलाई पनि हुन्छ, त्यसै कारणले गर्दाखेरि यस्तो कुराहरूमा चाहिँ हामीले चाहिँ परिणाम कसरी ल्याउने भन्ने हो, त्यो परिणाम ल्याउनको लागि चाहिँ उनले बोलेका कुराहरू चाहिँ सबै सकारात्मकै छन् होइन, त्यो तर ती कुराहरू चाहिँ औपचारिक हुन्, मैले यस कारणले भनेको हो कि सरकारले चाहिँ गर्ने चाहिँ त्यो ट्र्याक टू डिप्लोमेसी भन्छ नि, त्यो ट्र्याक टूबाट मात्रै परिणाम आउने हो, ट्र्याक वानमा चाहिँ हामीले चाहिँ आफ्ना एजेन्डा फ्लोर मात्रै गरिदियो, त्यसो भने सरकारले चाहिँ एजेन्डा फ्लोर मात्रै गरे हो, त्यो जुन एजेन्डाहरू यसभन्दा अघिल्ला सरकारले पनि गर्दै आइरहेका थिए त्यो एउटा निरन्तरतामा मात्रै हो, त्यसमा चाहिँ कुनै डिपार्चर आएको कुनै परिणाम देखिएको कुरा केही पनि होइन, त्यसमा त्यस्ता मञ्चहरूमा हिजोका सरकारहरूले पनि गरेका थिए आज पनि गरे, त्यसभन्दा बढी चाहिँ यसलाई चाहिँ धेरै तन्काउनु पर्ने उनका उनकै दलका मान्छेहरू उनका चाहिँ फ्यानहरूले गर्ने त एउटा कुरा हो, तर बौद्धिकहरूको त आत्मसमर्पण हेर्नुभयो भने तपाईँ चाहिँ सारा संसारै उल्टेर अब चाहिँ सारा चाहिँ नेपाली नेपालमय भयो भन्ने चाहिँ होइन, मात्रै के हो भने हाम्रो पीडा र हाम्रो दुखाइ धेरै थियो होइन, त्यो दुखाइ धेरै भएको हुनाले हाम्रा चाहिँ स्टेटमेन्टहरूमा पनि हिजोको भन्दा त्यो पीडा सहितको स्टेटमेन्ट थियो, त्यति मात्रै हो, अरू त के थियो त्यहाँ?
3: अब मुमाराम खनाल सर, एउटा कुरा क्या, नेकपा एमाले त ब्युटिफुल भएर निस्क्यो नि त अहिले होइन, यो केन्द्रीय कमिटी बैठकपछि कसरी हेर्नु भएको छ?
7: होइन, एमाले जतिसुकै गरे पनि ओलीले नेतृत्व नछोड्दासम्म त्यहाँको चाहिँ कलह चाहिँ त्यो अन्त्य हुँदैन, किनकि ओली यस्तो चाहिँ समयमा त्यो पार्टीमा आए जसको चाहिँ पार्टी जुन प्रकारले चाहिँ एमालेको एउटा तीव्र गतिमा लोकतान्त्रिकरण पनि हुँदै थियो र त्यसले चाहिँ आफ्ना नीतिहरूमा पनि समय सापेक्ष रूपमा चाहिँ परिवर्तन गर्दै थियो, नवौं महाधिवेशनमा चाहिँ वास्तवमा त्यसले जुन चाहिँ समाजवादी कार्यदिशा लिएर अगाडि बढ्यो र एउटा चाहिँ शान्तिपूर्ण संक्रमणको जुन चाहिँ बाटो लियो त्यो बाटो वास्तवमा चाहिँ घनश्याम भूषालहरूले धेरै पहिलेदेखि नै उठाएको राजनीतिक लाइनमा त्यो पार्टी आयो, तर नेतृत्व यस्तो व्यक्तिको हातमा गयो जुन चाहिँ त्यो खालको चाहिँ बदलिएको कार्यदिशालाई न्याय गर्न सक्थ्यो। त्यहीबाट एमाले चाहिँ वास्तवमा त्यसको चरित्र जुन पहिलाको थियो त्यो चरित्र बिस्तारै बिस्तारै बिस्तारै त्यो एकमनावादी, त्यो चाहिँ दम्भी, त्यो व्यक्तिवादी, त्यो अधिनायकवादी हुँदै गयो र त्यसले चाहिँ वास्तवमा एमालेमा बदलिएको चाहिँ राजनीतिक चिन्तन अनुकूलको संगठनात्मक संरचना त्यसले बनाउन सकेन। त्यस कारणले मलाई लाग्छ अब ओलीले नेतृत्व गरेर एमाले अझ खुम्चिँदै जाने हो, त्यो चाहिँ विस्तार हुने होइन।
3: होइन, अब एउटा कुरा कस्तो छ भने अब राजनीति यस्तै त हो नि, अब जादु टुनामुना लाएर हुन्छ कि मोहनी लाएर हुन्छ कि वा निर्देशन गरेर हुन्छ कि थर्काएर हुन्छ कि धम्क्याएर हुन्छ कि सबैलाई शान्त पारिहाल्नु भयो नि त, होइन? एउटा एक किसिमको
7: त्यस्तो लाग्छ के शान्त त उनले चाहिँ जहिले पनि शान्त पारे भन्छन्, तर कहाँ शान्त भयो त?
3: तर कस्तो भवन्डर थियो
7: जति तपाईँले चाहिँ आउटर रिङको मान्छेलाई लखड्दै जानुहुन्छ, भित्रैकै मान्छे त्यो आउटर रिङमा जान्छ होइन। त्यस हुनाले पार्टीमा तपाईँले जति धेरै लखटे भन्नुहुन्छ त्यति नै बढी चाहिँ नजिकको मान्छे तपाईँको शत्रु बन्दै जाने हो।
3: बादलजीको नेतृत्वमा एउटा
7: निरपेक्ष रूपमा चाहिँ विवादहरू आइरहने चाहिँ चिज हो पार्टी भनेको।
3: बादलजीको
7: निरपेक्ष रूपमा चाहिँ विवादहरू आइरहन्छन्, समस्याहरू आइरहन्छन्, सापेक्षिक रूपमा त्यसलाई चाहिँ राजनीतिक समाधान खोज्नु पर्यो। उहाँले चाहिँ व्यक्तिबाट समाधान खोज्नुहुन्छ, संगठनबाट समाधान खोज्नुहुन्छ, त्यसमा पद दिएर समाधान खोज्नुहुन्छ, पदबाट हटाएर समाधान खोज्नुहुन्छ। एउटा राजनीतिक निर्णयबाट समाधानमा जाने विधि चाहिँ चाहियो, जो चाहिँ नेपालका कम्युनिस्टहरूले त्यो गर्दैनन्। उनीहरूले व्यक्तिबाट विधि निर्माण गर्छन् कि व्यक्तिलाई चाहियो भने उनी विधि बनाउने हो। उनी 70 वर्षका भए अनि उनलाई चाहिँ 80 वर्षसम्मको मान्छे पनि हुन सक्ने चाहियो, विधानै बदल्नु पर्यो, कानून बदल्नु पर्यो। त्यसमा त्यो व्यक्तिलाई हेरेर जब तपाईँले विधान बनाउन थाल्नुहुन्छ अनि त्यस्तो पार्टीले काम गर्छ, त्यस्तो नेतृत्वले काम गर्छ। तर अब एमाले जस्तो यति बलियो पार्टी, त्यत्रो धेरै समर्थक भएको पार्टी, त्यति पुरानो पार्टी, त्यो एकैचोटि चाहिँ त्यो भत्किएको देखिँदैन, तर बिस्तारै बिस्तारै बिस्तारै त्यो यसरी भत्किँदै गएको हुन्छ कि त्यसमा ओलीलाई नै थाहा हुँदैन।
3: अब अहिलेको अवस्थामा के भयो देखियो भने अब केपी शर्मा ओलीजीले जुन ढंगले प्रतिवेदन सार्वजनिक भएको छ अहिले पछिल्लो समयको, तलका नेता कार्यकर्ताहरूसँग गएर रामबहादुर थापा बादलको नेतृत्वमा शंकर पोखरेल, विष्णु पौडेलजी त सुर्खेतबाटै समातिनुभयो त्यो बेला त्यो प्रतिवेदनका सुझाव संकलन लिने क्रममा, त्यसपछि आइसके पछाडि बादलको पनि प्रतिवेदनले चाहिँ त्यहाँ चाहिँ ठाउँ पाएन, शंकर पोखरेलजीको प्रतिवेदनले ठाउँ पाउने कुरै भएन, प्रदीप गेवालीजीले जब लेपन लाउनु भयो त्यही पारित भयो भन्दाखेरि त सबैका मुखमा बुझो लाग्यो नि त, होइन? वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई दिइसके
7: त्यही नै हो। अहिले चाहिँ उनीहरू चाहिँ वास्तवमा त्यहाँभित्र एउटा चाहिँ लामो समयसम्म पार्टीका नीतिहरूमा चाहिँ छलफल गर्ने, पार्टीहरूका चाहिँ विचारहरूमा छलफल गर्ने, त्यसको सांगठनिक चाहिँ सिद्धान्तमा छलफल गर्ने त मान्छे नै त्यहाँ रहेन नि त। अब चाहिँ ओलीकै मान्छेहरू हुन् जति बचेका, अब ओलीकै मान्छेहरूको बीचमा चाहिँ जुन प्रतिस्पर्धा देखिन थाल्यो, अब त्यसमा चाहिँ उनीहरूले चाहिँ भनेर पनि भएन, जसरी चाहिँ ईश्वर पोखरेल अथवा चाहिँ शंकर पोखरेल अथवा चाहिँ विष्णु पौडेल आदि इत्यादि चाहिँ अहिले ओलीको विपक्षी कित्तामा उभिएर उनीहरूलाई पत्याउने कसले, किनकि हिजो चाहिँ ओलीबाट लिने सबैभन्दा धेरै लाभ लिएका नेताहरू हुन्,

0: विभिन्न संचार माध्यममा काम गर्यौं तलब लिएर हो त्यस्तै हो त्यो पार्टी अहिले प्राइभेट कम्पनी बनाएका छन् सबैले. त्यो प्राइभेट कम्पनीमा जब तपाईँले चाहिँ मुख्य नेताको चाहिँ मुख्य नेतासँग सेयर माग्न थाल्नुहुन्छ त्यो तपाईँलाई निकालिदिन्छ होइन. त्यो निकालिदिएपछि या त तपाईँले छुट्टै पार्टी बनाउने जस्तै कंग्रेसमा त्यस्तो भएन नि. कंग्रेसमा हेर्नुभयो तपाईँले त्यत्रो कार्यकर्ताहरूले चाहिँ विद्रोह गरेर उनीहरूले विशेष महाधिवेशन बोलाएर विधानसम्मत उनीहरूले इन्स्टिट्युसन नै कब्जा गर्न सके. तर अब एमालेको जस्तो बलियो संगठन चाहिन्छ भन्दै थियो शेरबहादुरले. एमालेको जस्तो संगठन भएको भए के हुन्थ्यो? शेरबहादुरका दास र शेरबहादुरका भेडा मात्रै हुन्थे. त्यसमाले अहिले शेरबहादुरका चाहिँ भेडा हुन अस्वीकार गर्ने जमातले चाहिँ काँग्रेस कब्जा गरेन. नराम्रो शब्दमा भन्ने हो भने कब्जा अथवा चाहिँ काँग्रेसलाई चाहिँ रूपान्तरण गर्यो भन्छु म चाहिँ. त्यो एमालेलाई रूपान्तरण गर्न किन सम्भव भएन? माओवादीलाई रूपान्तरण गर्न किन सम्भव भएन? त्यहाँ नेता नभएर हो, त्यो नेताको प्राइभेट कम्पनी भयो पार्टी. त्यस कारणले मैले नेपाली कंग्रेस मात्र एउटा यस्तो पार्टी हो जसमा चाहिँ कार्यकर्ताहरूले चाहे भने जसलाई चाहिँ त्यो खुकुलो पार्टी भएको हुनाले त्यस्तो भएको हो. आज शेरबहादुरले चाहिँ एमाले जस्तो बलियो पार्टी बनाएको भए के हुन्थ्यो हालत? अनि चाहिँ शेरबहादुरका भेडा भएर बस्नु पर्थ्यो. त्यस हुनाले चाहिँ त्यो
1: शेरबहादुरको पन्जाबाट फुत्किएको कंग्रेस चाहिँ सुधारिएर आयो भन्ने लाइन हो तपाईँको?
0: होइन, त्यो त 100% हो नि. शेरबहादुरको जस भन्दा त धेरै सुधारियो नि त. त्यो सुधारका गुन्जासहरू त सधैँभरि भइरहन्छन्, एकचोटि सुधारेर सकिने भन्ने होइन. होइन, भोलि चाहिँ गगनका विरुद्ध फेरि अर्कोले सुधार गर्ला यदि चाहिँ गगनले पनि पार्टी सुधारको चाहिँ योजनालाई सही ढङ्गले बढाउन सकेनन् भने तर पार्टी त निरन्तर बग्ने कञ्चन नदी जस्तो भइरहनु पर्यो नि त. यिनीहरूले जस्तो सबै भैँसी पनि आल खेल्न चाहिँ नस घिनाउने चाहिँ त्यस्तो गनाउने पोखरी प्रचण्डको गनाउने पोखरीमा अब को पस्न सक्छ? अहिले चाहिँ तपाईँ चाहिँ ओलीको गनाउने पोखरीमा को पस्न सक्छ? त्यहाँ दुईटा फोहोरका डङ्गुरहरू मिलाउनु भयो भने अझ धेरै फोहोर त हुने हो नि. त्यहाँ चाहिँ तपाईँले चाहिँ त्यो धेरै फोहोर किन चाहियो? बरु यिनले सानसाना कन्टेनरमा छन् अहिले, त्यो नै ठिक छ. अझै धेरै फोहोर भयो भने देशै गनाउन थाल्छ.
1: तर उहाँहरूले चाहिँ म हिजो नायका श्रेष्ठजीसँग चाहिँ अन्तर्वार्ता गरेको थिएँ मैले, उहाँले के भन्दै हुनुहुन्छ भने अब एकदम सग्लिएको चाहिँ कम्युनिस्ट एकता ध्रुवीकरण वामपन्थी एकता हुन्छ भन्नुभयो.
0: अब उनले भनेको कसले पत्याउने भन्नुहोस् न? ती चाहिँ चुनाव हार्छन् आएर राष्ट्रिय सभामा जान्छन्, तिनले जति माओवादीको सबभन्दा विरोध गर्ने र माओवादीबाट सबैभन्दा चाहिँ दोहन गर्ने चाहिँ हरेक पद र हरेक कुरा दोहन गर्नेमा ती एक नम्बरमा छन् होइन. त्यस्तोले चाहिँ भनेको कुरा नेपाली समाजले अब सुन्छ भन्ने त्यो तपाईँले त्यो भ्रमबाट मुक्त हुनुहोस्.
1: अब जाँदा जाँदै अब सम्पूर्ण अब देश चाहिँ अलिक अप्ठ्यारो परिस्थितिमा छ, अर्थतन्त्र खस्किएको छ, दशैं तिहार आयो, कालो बजारी व्यापक छ, मूल्य वृद्धि भएको छ, यहाँले थाहा छ भान्सा महँगिएकै छ, तैपनि जनताहरू चुपचापै छन्, ग्यास समयमा पाइया छैन, लाइन अझै हट्न सकेका छैन, कहाँनिर के कमजोरी हुँदैछ?
0: अहिले वास्तवमा चाहिँ के भन्नुहुन्छ भने त्यो डेलिभरीको कुरा त हाम्रो संरचनाले नै त्यो डेलिभरी गर्नका लागि चाहिँ यति धेरै बाधा विधान छन्, त्यहाँ चाहिँ कुनै एउटा त्यो चटके आएर अहिले आएका यी जुन चटके छन् यी चटकेले चाहिँ छुमन्तर गरेर चाहिँ समस्याहरू समाधान गर्ने हो र हाम्रो राज्यको चाहिँ क्यापासिटी के हो? पहिला त त्यसमा बहस हुनु पर्यो. अनि हाम्रो राज्यको चाहिँ क्यापासिटी घट्दै जाने, हाम्रो राज्यको डेलिभरी गर्ने क्षमता घट्दै जाने, हाम्रो चाहिँ कर्मचारीदेखि लिएर सम्पूर्ण चाहिँ त्यो इफिसियन्सी र चाहिँ त्यसको चाहिँ मेरिटोक्रेसीमा आधारित चाहिँ कामहरू घट्दै जाने होइन नियुक्तिहरू. अनि चाहिँ हामीले चाहिँ आशा गर्ने के त भन्दाखेरि यस्ता चटकहरू आएर चाहिँ छुमन्तरमा चाहिँ समस्या समाधान गर्छन्, त्यो होइन. वास्तवमा चाहिँ राजनीतिमा चाहिँ बदलाव चाहिँ जरुरी छ र यो बदलाव चाहिँ लाई मैले सधैँ सकारात्मक रूपमा लिएको छु. हिजोका चाहिँ नेताहरू चाहिँ बढारिनु चाहिँ यस्तै शक्तिले मात्रै त्यसलाई बढार्न सक्थ्यो, त्यो राम्रै भयो. तर अब यिनीहरू आउनु बित्तिकै यिनले डेलिभरी गर्छन् भन्ने कुरा त्यो विश्वास चाहिँ नगर्नु. यिनले आफै भ्रष्टाचार गरेनन् भने धेरै ठुलो कुरा हो, त्यही पनि भ्रष्टाचार गर्दैनन् भन्ने पनि हामीले चाहिँ धेरै चाहिँ ऊ नगरौँ. संसारमा चाहिँ सबै देशहरूमा भ्रष्टाचारका कडा कानुन किन बन्छन् भने जस्तो सुकै मान्छेलाई पनि कानुनले तपाईँले नियन्त्रण गर्ने त्यसको नियत भन्ने कुरा त्यो व्यक्ति एकाध व्यक्तिमा अपवाद बाहेक चाहिँ त्यो नियत भन्ने हुँदैन. त्यसमा तपाईँले चाहिँ कानुनले नै बाँध्ने हो, कडा कानुनहरू बनाउने हो र नत्र भ्रष्टाचार चाहिँ हिजोकाले भन्दा त यिनले धेरै गर्छन् भन्ने दिन भोलि नै आइहाल्छ. त्यस हुनाले चाहिँ अहिले डेलिभरी गर्नका लागि हाम्रो राज्य सत्ताको संरचना हिजो जस्तो थियो त्योभन्दा पनि अझ कमजोर बन्दै गइरहेछ, किनकि ती संस्थामाथि प्रहार चाहिँ यी चटकले पनि त यी प्रहार गरिरहेछन् नि तपाईँ हामी जुन गऱ्यौँ. त्यस हुनाले चाहिँ हिजोका चटकेहरू भन्दा आजका चटके कान्छा मात्रै छन् उमेरमा, त्यति नै फरक हो, अरू केही पनि होइन. राज्य सत्ताको चाहिँ हाम्रो चरित्र र हाम्रो संरचनामा कुनै परिवर्तन पनि छैन र त्यो डेलिभरी चाहिँ हिजोभन्दा महँगी पनि बढ्दै गइरहेछ, असन्तुष्ट बढ्दै गइरहेछ. त्यो असन्तुष्टको विस्फोटन कसरी हुन्छ? त्यो चाहिँ भर्खरै आएको सरकार हुनाले अहिले चाहिँ मान्छेहरूले चाहिँ यसलाई चाहिँ हेर्ने मौकै पाएको छैन नि त. त्यस हुनाले चाहिँ यसका काम

0: गतिविधिहरूलाई हेर्दैछौं तर प्रारम्भमै त्यसको संकेत चाहिँ कुनै पोजिटिभ छैन।
1: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद मोहराम खनालजी, नमस्कार।
0: उहाँ
1: हुनुहुन्थ्यो राजनीतिक विश्लेषक मोहराम खनाल। आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: ए भतिज यो चाड पर्व भन्यो कहिले यता कहिले उता
4: जहिले माछा मासु कति खानु हो
5: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् काइदा माछा मासुमा भएको सबै तत्व पनि पाइने
6: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
5: हामीले राजा च्याउ त्यसै भनेको हो र
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
8: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
10: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौं न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ

0: एकमात्र DTH सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: खरो विषय में सारो बहस नेपाली बहस
3: यस नेपाली बहस का साथ में
4: प्रीति तैयारी चौचौ
5: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
6: डिश होम इंटरनेट
7: यतिखेर हाम्रो बेसमा नेपाल प्रहरीका पूर्व एआईजी बुद्धि बहादुर गुरुङ हुनुहुन्छ। पूर्व एआईजी साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: हजुर नमस्कार
7: गुरुङ सर, मलाई सुन्दै हुनुहुन्छ, धेरै नेपालीहरूले सुन्दै हुनुहुन्छ तपाईँको आवाजलाई। आज के बताइदिनुहोस् भने गृहमन्त्रीले वा प्रधानमन्त्रीले आदेश दिने, आईजीपीले चाहिँ राति मध्यरातमा सुतेको व्यक्तिलाई क्र्याक झ्याप पारेर सुरक्षा दिन्छौ भन्ने, प्रहरी आज कुन स्थानमा छ, कसरी परिचालन हुन्छ, आदेश कसरी कार्यान्वयन हुन्छ, बताउनुहोस् न जनतालाई।
8: हजुर धन्यवाद। अब प्रहरीको आदेश पालना गर्ने भन्ने कुरा चाहिँ के हुन्छ भने राज्यमा कानून हुन्छ र कानून बमोजिम गर्नुपर्ने कामहरूको लागि जिम्मेवार निकायमा भएको व्यक्तिहरूले कानून बमोजिम नै आदेश दिनुपर्ने हो। तर प्रशासनिक काम कुराहरूमा कहिलेकाहीँ मौखिक किसिमको आदेशहरू पनि आउन सक्छ। त्यो मौखिक आदेशहरू आउँदाखेरि धेरै कुराहरू पालना गर्नु बाध्य हुन्छ वा गर्नु पनि पर्छ। र तर कतिपय ह्युमन राइट्स भायोलेसनका कुराहरू हुन्छन्, मानवाधिकार उल्लङ्घन हुने कुरा, जनताका संवेदनशील अधिकारहरू उल्लङ्घन हुन सक्ने विषयहरूमा जिम्मेवार अधिकारीहरू त्यस्ता खालका माथिल्लो निकायबाट दिएको लिखित वा मौखिक आदेशहरू पालना गर्न बाध्य नहुने भन्ने दुनियाँको मानव अधिकारको सामान्य सिद्धान्त पनि हो। नेपालका कतिपय कानूनहरूले पनि त्यस्ता कुराहरूको व्यवस्था गरेको छ। तर अहिलेको परिस्थितिमा के छ भने नेपाल अहिले अध्ययन गरिराख्दाखेरि चाहिँ राज्य संस्कार र संस्कृति, राज्य व्यवस्थाको संस्कार संस्कृतिहरू कतै यो विकसित हुन नसकेको हो कि, त्यसो हुँदाखेरि राज्यका संयन्त्रहरूले कानूनले तोकेको कामहरू निष्पक्ष ढंगले सम्पादन गर्न नसक्ने र त्यसमा बायस हुनु पर्दाखेरि चाहिँ विभिन्न खालका प्रश्नहरू खडा हुन सक्ने।
7: एउटा कुरा जस्तो अब विधिवत रूपमा होइन कानून सम्बत हिसाबले आदेश गर्ने कुरा, प्रक्रियाका हिसाबले आदेश गर्ने कुरा त एउटा होला, तर आज चाहिँ कुन तहबाट त्यो निर्देशन गयो, आदेश गयो भन्ने कुरालाई अननोनमा राखिएको छ। होइन आईजीपी एउटा संस्था हो, प्रहरी संगठनको एउटा मेन एउटा खम्बा हो, मेरुदण्ड हो, होइन तर चाहिँ अब राति सुतेको व्यक्तिलाई सुरक्षाका नाममा जेनजीबाट थ्रेड छ भनेर पक्राउ पुर्जी पनि नलगिकन, होइन त्यहाँ चाहिँ निकै ठूलो वाद प्रतिवाद भएका विषयहरू पनि छन्, बाहिर कतिपय कुराहरू आएका छैनन्। प्रहरीले चाहिँ आफ्नो ठाउँमा स्ट्यान्ड लिन सकेको छ कि छैन, वा प्रहरी आज निरीह बनाइदिएछ यो संगठनलाई त्यसो भए?
8: मैले त्यही कुरा नै भन्नु खोजिरहेको यो हो कि प्रहरी मात्र होइन, राज्यका के अरे राज्यको एउटा सभ्यता संस्कृति विकसित हुँदा सरकारका विभिन्न अङ्गहरूले निष्पक्ष ढंगले काम गर्न सक्ने वातावरण बन्न सक्नुपर्छ। विधि र प्रक्रियालाई मिचेर आफू खुसी किसिमको आदेश दिनेर त्यसलाई पालना गराउने खालको चाहिँ नै विभागहरू भयो, सरकारका संरचना अङ्गहरू भयो भने कुनै एउटा काम राम्रो उद्देश्यले हुन सक्ला, तर अधिकांश कुराहरू चाहिँ गलत बन्न जान्छ। त्यसैले नै दुनियाँमा कानूनहरू बनाएका हुन्। अब यहाँ आदेश कहाँदेखि आयो भन्ने कुरा अर्को कुरा हो, तर त्यो आदेश पनि पालना गर्नुपर्ने एउटा खालका परिस्थिति देखियो। त्यो आदेश पालना गर्नको लागि तयार गरिएको जवाफले मलाई त के लाग्छ भने नेपाल प्रहरी संगठनमा एउटा प्रहरी अधिकारीलाई एउटा गलत चाहिँ जवाब दिन निरीह बनाइएको जस्तो महसुस भएको छ।
7: तर अब चाहिँ प्रहरीको कतिपय आफ्ना विवेक पनि त होला नि, होइन गुरुङ सर, सो विवेक प्रयोग गर्नुपर्ने होला नि त।
8: विवेक प्रहरीको मात्र होइन, सबै निकायको, मैले भने नि सबै निकायमा बस्ने अधिकारीहरूको निश्चित विवेक हुनुपर्छ। त्यो हुनको लागि विभिन्न खालका संस्कार संस्कृति तालिमहरू दिएको हुन्छ। तर के हुन्छ भने मैले भने नि राज्य संस्कार संस्कृति राम्रोसँग विकास नहुँदाखेरि शक्तिमा बस्नेले यसको दुरुपयोग गरिराख्न सक्ने स्थितिहरू छन् र शक्तिको अगाडि यस्ता निकायहरू सक्षम नबन्दाखेरि निरीह बन्नुपर्ने अवस्था आउँदो रहेछ भन्ने कुराको यो पनि एउटा उदाहरण हो भन्ने खालको तर्फबाट अहिले सामाजिक सञ्जालमा छलफल भएको छ, त्यो कुरा लाग्छ मलाई।
7: अब यस्तो छ क्या, जस्तो अब यो प्रहरी संगठनलाई चाहिँ आज आएर अलिक बढी विवादित बनाउन खोजिँदैछ कि, वा चाहिँ हिजोदेखि नै यो संगठनमाथि चाहिँ यस्तै यस्तै खालका प्रवृत्ति र पात्रहरू चाहिँ दोहोरिरहे?
8: होइन, यो बेला बेला दोहोरिने विषयहरू हुन्, तर कतिपय अवस्थामा कतिपय अधिकारीहरूले रेजिस्ट गरेर संगठनलाई जोगाउँदै यहाँसम्म ल्याइसकेको अवस्था पनि हो, र कतिपय अधिकारीहरू जसले रेजिस्ट गर्न सकेन र यस्ता खालका आदेशहरू कार्यान्वयन गर्न जाँदाखेरि शक्ति प्रयोगको दुरुपयोग गरेको कुराहरू आउँदाखेरि विवादास्पद बनेर आफ्नो करियरबाट बाहिरिनु परेको परिस्थितिहरू पनि छन्। यो अवस्था भनेको त के भने प्रहरी अधिकारीहरूले गलत काम गर्यो भने सच्याउनु पर्ने सरकारले हो, गलत विधि प्रक्रियाले काम गर्यो भने होइन, तर अब सरकार त्यो ठाउँबाट नै अब कतिपय यस्ता खालका आदेशहरू आउँदाखेरि निरीह भएर गर्नुपर्ने बाध्य हुनुपर्ने परिस्थिति आउनु भनेको, त्यसैले मैले भने कि नेपालको एउटा राज्य संस्कार सचिव राज्यको सम्पूर्ण अवयवहरू निष्पक्ष ढंगले काम गर्न सक्ने अवस्थामा कतै नपुगेको हो, यो क्रमशः विकास हुनु धेरै अझै बाँकी छ कि भन्ने चाहिँ मलाई लागेको विषय व्यक्त गरे।
7: अब यो कुरा त कस्तो भने अब प्रहरीले आदेश कार्यान्वयन गर्यो, विवादमा चाहिँ प्रहरी आयो होइन, तपाईँले बाहिरबाट हेर्दाखेरि त प्रहरी निकै ठुलो विवादित बन्यो नि त यो काण्डबाट
8: हो।
7: कसरी यो आदेशको श्रृङ्खला चाहिँ के हुन्छ?
8: आदेशको श्रृङ्खला त अब सरकारमा बस्ने मान्छेले त्यसको एक्जिक्युटिभ पावर प्रयोग गर्न सक्ने मान्छेहरूले दिनुपर्ने भनेको चाहिँ फर्मल आदेशै हो, तर कतिपय प्रशासनिक कुराहरूमा तत्काल फर्मल आदेश दिनु नसक्दा इन्फर्मल आदेश पनि दिन सक्छ, तर त्यो इन्फर्मल आदेश कानूनले तोकेको परिधिभित्र केन्द्रित हुनु पर्यो। कानूनले तोकेको परिधिभित्र प्रहरीले गर्नुपर्ने काम पर्छकै पर्दैन, त्यो कुरा भयो भने चाहिँ सम्बन्धित अधिकारीले चाहिँ यो ठिक हो म उसले चाहिँ सम्पादन गरेर चाहिँ यो कानुन अनुसार यसरी गरियो भन्ने भन्नुपर्ने हो। अब कानुनभित्रको तरिका तौर तरिका विधि प्रक्रियाभित्र चाहिँ बसेर गर्न नसक्ने कन्डिसनमा मैले गर्न सकिनँ भनेर भन्नु पनि पर्ने स्थिति हुन्छ, तर अहिले हेर्दाखेरि चाहिँ अब नेपाल प्रहरी संगठनलाई जुन किसिमले विकास गरिराखेको छ, जुन खालको विकास भइरहेछ, कहिले पनि चाहिँ कानुन बमोजिम चल्ने भन्दा पनि आदेश बमोजिम चल्ने खालको बनाउँदै गइरहेको परिस्थितिहरूमा यस्ता घटनाहरू बेला बेला दोहोरिन सक्ने परिस्थितिहरू रहने नै भयो।
7: अब एउटा कुरा जाँदा जाँदा के बताइदिनुहोस् भने जस्तो अब यो आदेश चाहिँ जस्तो प्रधानमन्त्री कार्यालयबाट आए पनि गृह मन्त्रालयबाट आए पनि यो आदेश आएको कुरा चाहिँ सिधै यो अपराध अनुसन्धान महाशाखातर्फ डाइभर्ट भयो वा चाहिँ आइजीबीलाई जानकारी नभइकन चाहिँ यो प्रक्रिया हुन सक्छ वा चाहिँ उहाँलाई जानकारी हुन्छ नै संगठनमा के हुन सक्छ यो?
8: अब यो व्यवहार कानूनमा ठ्याक्कै त्यो भन्यो, कानूनमा त कानूनले नै लेखेको हुन्छ, तर व्यवहारमा यहाँले भन्नुभएको जस्तो त्यतापना आउने आदेशहरू सामान्यतया आइजीबी मार्फतै तल आउने हो, बीचबाट चाहिँ आउन सक्ने परिस्थितिहरू सामान्यतया हुँदैन, तर विधि प्रक्रियाहरू मिचिँदै जाँदा कहिलेकाहीँ बीचबीचबाट पनि यस्ता आदेशहरू चाहिँ कार्यान्वयन भए सम्पादन भए भन्ने गुनासोहरू बेला बेला आइरहेको छ।
7: ए भनेपछि विधि प्रक्रियाहरू मिच्ने क्रममा चाहिँ कहिलेकाहीँ यस्ता पनि हुन सक्छन् होइन, यस्ता भागा पनि छन्
8: प्रक्रिया। हजुर, विधि प्रक्रिया मिच्दा त आदेशको श्रृङ्खलाको क्वेसन नै आएन त्यहाँ त, जसको सम्पर्क सम्बन्ध जोसँग बढी छ त्यसलाई चाहिँ उसको आदेश उसको स्वार्थको लागि बलको शक्तिको पावरको दुरुपयोग गरेर गलत क्रियाकलापहरू गर्न सक्ने अवस्था छ, त्यसैले नै कानून बनाएको। मैले त्यही भने नि कानून बमोजिम नचलेपछि यो जहाँ पनि जान सक्ने भयो श्रृङ्खला चाहिँ।
7: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बुद्धि सर
8: नमस्कार। हस् धन्यवाद।
7: उहाँ नेपाल प्रहरीका पूर्व आइजी बुद्धि बहादुर गुरुङ आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: गरौ
1: हो। अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
1: आईएमई गरौ,
3: आईएमई गरौ, आईएमई गरौ।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
6: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
5: विशेषताहरू:
6: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
5: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
6: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
6: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: रेडियो NRN 99.1।

0: service to all.
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भो बोला दाई, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

0: Radio NRN
1: 99.1.
2: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैँ सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: web surfer of a Karkarma fast internet.
1: साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। दशैंमा 10 लाखसम्म यात्रुले काठमाडौँ उपत्यका छाडेर आफ्नो गाउँ फर्किने अनुमान गरिएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले 2083 दशैं पर्वका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री बालिन शाह र पूर्वाधार मन्त्री सुनिल लम्साल समक्ष बुझाएको छ। समिति सभापति आशिष गजरेल सहित सांसदहरूको टोलीले प्रतिवेदन बुझाएको हो। प्रतिवेदन अनुसार यस वर्ष दशैंमा न्यूनतम 6 लाखदेखि अधिकतम 10 लाख यात्रुले काठमाडौँ उपत्यका बाहिर यात्रा गर्ने अनुमान गरिएको छ। तीमध्ये दशैं शुरू हुने दिन अघिको तुलनामा घटस्थापनाको दिन अत्याधिक चाप हुने अनुमान प्रतिवेदनको छ। दशैं शुरू भएपछि भने फूलपातीको दिन अधिक हुनेछ। समितिले गरेको अध्ययन अनुसार घटस्थापनाको दिन न्यूनतम 45,000देखि अधिकतम 68,000सम्म यात्रुले काठमाडौँ छाड्ने अनुमान छ। फूलपातीको दिन यो संख्या 1,13,000सम्म पुग्नेछ। यी यात्रु साना 7,000 माथि सवारी साधन चल्नेछन् भने फूलपातीको दिन 13-20% यात्रुले काठमाडौँ छाड्ने अनुमान गरिएको छ। दशमीको दिन भने यो संख्या 4% झर्ने प्रक्षेपण गरिएको छ। ट्राफिक प्रहरीको विगतको तथ्याङ्कका आधारमा समितिले यो प्रक्षेपण गरेको हो। यो संख्या अझ बढ़ी हुन सक्ने अनुमान यातायात व्यवसायीको छ। समिति सभापति गजुरेलले समितिले विगतको अभ्यास समेतको अध्ययन गरी विस्तृत प्रतिवेदन तयार गरी सरकारलाई बुझाएको जानकारी दिएका छन्। यसले दशैंको यात्रामा जोड़िएका सरकारवालालाई सहजीकरण हुने समेत उनको भनाइ छ। चाडबाड़को मुखमा चामलको मूल्य प्रतिबोरा 200 रूपियाँसम्म घटाउने प्रतिबद्धता जनाएका उद्योगीहरूले 2 साता बितिसक्दा पनि मूल्य नघटाएर सरकार र उपभोक्ता दुवैलाई नराम्ररी झुक्याएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री दीपक कुमार शाहको उपस्थितिमा भएको छलफलमा मूल्य घटाउने प्रतिबद्धता जनाएका उद्योगीले बजारमा भने पुरानै महँगो मूल्यमा बिल काटेर चामल पठाइरहेका छन्। नेपाल खुद्रा व्यापार संघका अनुसार उत्पादकहरूले अधिकतम खुद्रा मूल्यमै खेलवाड़ गरी खुद्रा व्यापारीलाई पुरानै रेटमा सामान भिराउने गरेका छन्। बाढ़ी पहिरो र ढुवानी मार्ग अवरूद्ध भएको बहानामा 3 महिनामा प्रतिबोरा 400-500 रूपियाँसम्म मूल्य वृद्धि गरिएको थियो। तर बाटो खुलेर ढुवानी भाड़ा प्रति किलो 7.5 रूपियाँबाट घटेर 4 रूपियाँमा चढ़दा पनि उद्योगीहरूले मंगिरमा नयाँ धान नबित्रिएसम्म धान भाव नघट्ने ठाडो जवाब खुद्रा व्यापारीलाई दिने गरेका छन्। यता नियमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने यस विषयमा निरीह देखिएको छ। उद्योगीहरूले पुरानो स्टक बजारमा गइसकेको सजिलो बहाना बनाएर विभागलाई फर्काउने गरेका छन्। विभागले 2 पटकसम्म छलफल गरे पनि बजारमा मूल्य नियन्त्रण गर्न नसक्दा उपभोक्ता र खुद्रा व्यापारी मारमा परेका छन्। सेन्ट्रल बैंक डिजिटल करेन्सी प्रयोगमा बैंक रनको जोखिम हुने देखिएको छ। नेपाल राष्ट्र बैंकको एक अध्ययनले पर्याप्त अध्ययन पूर्वाधार तथा नियामकीय सुपरिवेक्षण व्यवस्था बिना सीबीडीसीको प्रयोग गरिए बैंक रनको जोखिम हुने निष्कर्ष निकालेको हो। राष्ट्र बैंकले सीबीडीसी सम्भाव्यता औचित्य तथा उपयोग बारे विस्तृत अध्ययनका लागि कार्यदल गठन गरेको थियो। कार्यदलले प्रारम्भिक प्रतिवेदन तयार गरी राष्ट्रिय बैंक व्यवस्थापनलाई बुझाइसकेको छ। सीबीडीसीको पहिलो प्रयोग होलसेल कारोबारमा गर्नुपर्ने सुझाइएको छ। त्यसै गरी खुद्रामा पनि जान सकिने तर त्यसका लागि पर्याप्त अध्ययन र पूर्वाधार विकास गरी बैंक कर हुन सक्ने जोखिम नियन्त्रण गरेर मात्रै प्रयोगमा ल्याउन सकिने सुझाव दिएको छ। मलेसिया सरकारको विदेशी श्रमिक केन्द्रित व्यवस्थापन प्रणाली एफडब्ल्यूसीएमएस मार्फत 25 म्यान पावर कम्पनीलाई मात्रै छनौट गरिएको विषयले नेपालीको मलेसिया रोजगारी क्षेत्रमा विवाद र अन्यल सिर्जना गरेको छ। मलेसियाले वैदेशिक रोजगारीमा पठाउन दर्ता भएका 1,200 भन्दा बढ़ी कम्पनी मध्ये 25 मात्रै छनौट गर्दा नेपालीको मलेसियाको रोजगारी क्षेत्रमा विवाद र अन्यल सिर्जना गरेको हो। थप 250 सहायकका रूपमा प्रणालीमा सूचीकृत गरिएको छ। नेपाल सरकार र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ मलेसिया सरकारको पछिल्लो विभेदपूर्ण निर्णयले सिन्डिकेटलाई प्रोत्साहन दिने खुल्ला प्रतिस्पर्धा बन्द हुने र श्रमिक बिचौलियाको ठगीमा पर्ने जोखिम बढ़ेको भन्दै नेपाल सरकार र व्यवसायीले यसप्रति कड़ा आपत्ति जनाएका छन्। मलेसिया नेपाली श्रमिकका लागि प्रमुख र आकर्षक श्रम गन्तव्य विशेष गरी सुरक्षा गार्ड उत्पादन क्षेत्र हो। यो विवाद समयमै समाधान नभई मलेसिया रोजगारी लामो समयका लागि ठप्प हुन सक्ने र हजारौं युवाको अवसर गुम्ने खतरा बढ़ेको छ।
बढ़्दो धान आयातलाई कम गर्न बढ़ी उत्पादन दिने धानको जात विकास गरिने भएको छ। कृषि प्रविधि विकास र उपयोगमा नेपाललाई सहयोग गरिरहेको दक्षिण कोरिया सरकार अन्तर्गतको कोपिया नेपाल सेन्टरले त्यस्ता जातका धानको छनौट र विकास गर्ने भएको हो। सेन्टरले ललितपुरको कुमलटार स्थित नार्क भवनमा आयोजित कार्यक्रममा धानबाली परियोजना अन्तर्गत नयाँ जातको विकास गरेर उत्पादकत्व बढ़ाउने लक्ष्य प्रस्तुत गरेको, यसका लागि बढ़ी उत्पादन दिने चैत्य र बर्खायामा चाँडो पाक्ने जातको छनौट तथा विकास गर्ने कार्यक्रमलाई परियोजनाले पहिलो चरणमा राखेको छ। अनुसार पहिलो चरणको परियोजना अवधि सन् 2028 देखि सन् 2030 सम्म हुनेछ। विकास गरिएको त्यस्तो धानको जात मधेस र लुम्बिनी प्रदेशमा विस्तार गर्ने सेन्टरको योजना छ। यस्तै दोस्रो चरणमा परम्परागत धान खेतीलाई यन्त्रीकरण र उत्पादनशील बनाउने लक्ष्य रहेको समेत सेन्टरले जनाएको छ। भारतको नयाँ कर व्यवस्थाले नेपालको जुट निर्यात प्रभावित हुने भएको छ। यसअघि जुट र जुटबाट निर्मित सामानको आयातमा एन्टी डम्पिङ ड्यूटी बढ़ाएको भारतले पछिल्लो समय काउन्टर भ्याली ड्यूटी पनि लगाइदिएको छ। यसले नेपाली जुट उद्योगीले भारत र बंगलादेशबाट कच्चा आयात गरेर मालवस्तु उत्पादनपछि निर्यात गर्ने बाटो मात्र नभई नेपाली किसानको जुट खरिद गरेर प्रशोधनमा समेत अवरोध पुग्ने दावी गरिएको छ। भारतले अघिल्लो साता एडीडीमा 56 गुणासम्म वृद्धि गरेको थियो। त्यो कार्यान्वयनमा ल्यायो केही दिनमै काउन्टर भ्याली ड्यूटी समेत तोकेको हो। भारतको नियम अनुसार 5 वर्षका लागि एडीसी तोकिन्थ्यो, तर मध्यावधि पुनरावलोकन गर्दै भारतले सन् 2027 डिसेम्बरमा सकिने म्यादलाई 1 वर्ष अघि नै नयाँ नीति लगाइदिएको जुट उद्योग संघका उपाध्यक्ष एवं बाबा जुट मिल्सका निर्देशक प्रकाश मुन्दडाले बताएका छन्। यसैबीच भारतले असोज 13 गतेदेखि लागू हुने गरी चर्को दरको सीबीडी पनि लागू गरेको छ। भारतले एडीडी र सीबीडी दुवै करको दर उच्च तोकेको छ। जुन उद्योगले एडीडी छूट पाएका छन् त्यसलाई सीबीडीमा बाँधेको छ भने सुनसरी मोरङ औद्योगिक करिडोरका जुट उद्योगले गत आर्थिक वर्ष 2082-83 10.89 अर्ब मूल्य बराबरका उत्पादन भारत निर्यात गरेका थिए। सरकारले निजी क्षेत्रका कम्पनीहरूलाई विद्युत व्यापारको अनुमति पत्र दिनुअघि त्यसको आशय पत्र अर्थात लेटर अफ इन्टेन्ट दिने तयारी गरेको छ। केही ऐन संशोधन मार्फत हालको विद्युत ऐन संशोधन भएपछि अनुमति पत्र लाइसेन्स नै दिने गरी तत्कालको लागि एलओआई दिने तयारी गरेको हो। हाल लाइसेन्सका लागि निवेदन दिएका 10 वटा कम्पनीलाई एलओआई दिने योजना छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको ऊर्जा महाशाखाका सहसचिव सुनिल पौडेलले भनेका छन् सरकारले निजी क्षेत्रलाई बजारको तयारी तथा सम्भावित व्यापारका लागि प्रारम्भिक आधार तयार गर्ने समय दिन एलओआई दिन लागेको समेत बताइएको छ। सरकारले 3 ठूला परियोजनामा कतारको लगानी खोजेको छ। प्रस्तावित चन्द्रागिरी चितलाङ पालुङ चितवनका एक्सप्रेस वे, नली सिंगार जलाशयुक्त जलविद्युत आयोजना र सिम्बुवा खोला जलविद्युत आयोजनामा लगानी गर्न सरकारले कतारलाई आग्रह गरेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले मंगलबार दोहामा कतारका अर्थमन्त्री अली बिना अहमद अल कुवारीसँगको भेटमा यी 3 परियोजनामा लगानी गर्न आग्रह गरेका छन्। नेपाल र कतार बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 50 वर्ष पूरा हुन लागेको सन्दर्भमा भएको भेटमा लगानी तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको थियो। छलफलका क्रममा ती आयोजनाबारे प्रस्ताव राखिएको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्। र नयाँ धितोपत्र सम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न प्रतिनिधि सभाको अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ। बुधबार पूँजी बजारबारे सरकारवाला संघको छलफलपछि संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिले यस्तो निर्देशन दिएको हो। समितिले नेपालको पूँजी बजारलाई आधुनिक प्रविधि मैत्री व्यवस्थित पारदर्शी विश्वसनीय तथा लगानी मैत्री बनाउन नयाँ धितोपत्र सम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ। हवस् अहिलेका लागि आर्थिक खबर सक्यो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

हामी जुट्छौ हाम्रो स्वाभिमानको लागि, हामी लड्छौ हाम्रो मातृभूमिको लागि। हटी होइन डटी लड्ने हाम्रो तागत छ, आड छ, हिम्मत छ, जोश छ, जाँगर। इतिहासमा हार्न न हार्छौ न हार्ने नै छौ। वीर गोर्खालीको सन्तान हो, हर नसा नसामा वीर गोर्खालीको रगत बगि। हाम्रो प्राणभन्दा प्यारो जन्म जब तिमीहरूको दिव्य नजर पर्न

0: दाउ हान्नु पर्छ भन्ने त्यो विवेक त्यो ज्ञान त्यो हेक्का हामीसँग पनि अब जसरी पनि हाम्रो प्राण भन्दा प्यारो हाम्रो भूमि हामीलाई चिन्ता गर्न हाम्रो एक प्रयास हाम्रो साथ हाम्रो काम यो एक साङ्गीतिक कोसेल सम्पूर्ण नेपाली मनहरूको
1: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
2: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852572 9842459750 9842235682 9842525205
3: हाम्रै विराट चोकको सिपिएम चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुःखै त पाइन्छ त अनि भनेको नाम हो कम्प्युटर बिक्री गर्नु सिकाउने अनि मर्मत गर्नु नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी हौ यो फोन नम्बर 021-545-787 9842535541 भयो गुड भेरी गुड भेरी गुड
4: नेपालीहरू हामी सक्षम सक्षम सक्ने

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी बिरा चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिरा चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशली द्वारा जनहित में जारी
2: पाथीवाड़ा फूड प्रोडक्ट का उत्पादन भुजिया दाल मोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ पाथीवाड़ा फूड प्रोडक्ट सुंदर रहेछ 9 बुधवार मोरङ प्रोप्राइटर रमन कार्की
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भो बोला दाई के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
0: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 98-421-84-444 98-10-54-53-53 पवित्र जल भएपछि म त ढुक्क छु तपाईं नि

असम्भव पाएको दुई महिना बाछ जहिले हेर्यो बाहिर गुन्थे छैन घरमा बाछ खसम बाहिर गएको दुई महिना बाछ जहिले हेर्यो बाहिर गुन्थे छैन घरमा बाछ उनलाई भयो छटपटी हामीलाई भोक प्यास राम्री राम्री तरुणीको सबलाई लाग्छ आशा उनलाई भयो छटपटी

तिमलाई हामी चाहिने, हामीलाई तिमी चाहिने, आउन बस दाहिने, डर मान्नु पर्दैन।

चाम्रो माटो माथि बाल्दै मनको बाती डल्ला फर्काई फर्काई ढाड मर्काई मर्काई।

0: ना ए संगिनी हो जमने हैन के मा
1: जमना तो पाने ता होत नि फेरि यहाँ याउबे को केटाहरु
2: ए हामीले त मान्छे नै पनि नदेखेको पिरो गरेर नाच बसो गर्दा कसो छिटाओ
3: हो हो
0: गाडी पर्ला।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959750 98423562 98425205
2: चलचित्र परदेशीको गीत सुन्छस् सुनाउ न त
3: ल त पनि गाए त

0: मसँग बिगर्छ, मसँग काठमाडौँ जान्थ्यो,
1: धोका त दिनुहुन्न नि,
0: जिन्दगीभरि साथ दिन्छु।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: शिष्य आउँदैन कि क्या हो यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो
1: झन् भने हालेको भइसक्यो झन्.
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको होला नि त,
1: ऊ आइहाल्यो नि.

सुन्नुहोस् न के भन्थ्यो आज मेरो बोयफ्रेन्डले नआउनु भ्याउँदैन अरे त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-5446-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलवारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5446-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

कम्प्युटर बिक्री गर्नु सिकाउनु अनि मर्मत गर्नु नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएन मा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो, घरमै बैंकमै अब स्कुल अफिस जुनसुकै सान संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिश ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ। सिसी क्यामेरा भर पर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे। हौ यो फोन नम्बर 01545787 98 42 35 541 भयो। गुड भेरी गुड भेरी गुड।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: जैसे क्या?

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
4: निजामती विधेयक ढिलो आयो चरे हल्लायो। देवा पक्षको अधिवेशनमा जानेलाई संस्थापनले कार्यवाही गर्ने। विद्युतको राष्ट्रिय प्रसारण लाइन निजी क्षेत्रले पनि प्रयोग गर्न पाउने। उचाइ कम हुँदा पुलहरूमा बढ़ी क्षति र सरकारलाई अझै पत्याएन शेयर बजारले। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको विदेशिएका श्रमिकलाई वीर अस्पतालबाटै विशेषज्ञ सेवा शीर्षकको शुभ समाचार।
1: वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सकिने भएको छ। वीर अस्पतालको टेलिमेडिसिन मार्फत नै त्यस्तो सेवा दिन लागि हो। हाल सामान्य सेवा दिइरहेको टेलिमेडिसिनलाई थप परिष्कृत र विशेषज्ञ सेवा समेत प्रदान गर्ने तयारी भइरहेको छ। वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा टेलिमेडिसिन उपयोग गरी गत वर्षदेखि सामान्य सेवा प्रदान हुँदै आएको थियो। उक्त सेवालाई थप स्तरीय बनाउने विषयमा आपसी छलफल अघि बढ़ेको टेलिमेडिसिन एकाई प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार विशेषज्ञ सेवा दिन नेपालको सरकारी अस्पताल, वीर अस्पताल र सम्बन्धित देशका स्थानीय सरकारी अस्पताल बीच समन्वय गरी उपचार गर्ने गरी सम्झौताको तयारी भइरहेको छ। वीर अस्पतालको टेलिमेडिसिन विभागले प्रदान गरेको प्रेस्क्रिप्सन सम्बन्धित देशका स्थानीय अस्पतालका चिकित्सकले हेरी सोही अनुसार उपचारमा समन्वय गर्ने व्यवस्था हुनेछ।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा। माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाव।

0: साइड बाय साइड रेफ्रिजरेटर जितने मौका साइड बाय साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क डिस वासर किन्दा 2 वटा वाशिङ ट्याब्लेट निशुल्क आइडिया दसैंको खुशी घर घरमा उपहार
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर निजामती विधेयक ढिलो आयो जरे हल्लायो शीर्षकमा खबर छ संघीयता कार्यान्वयनसँग जोड़िएको संघीय निजामती विधेयक संसदमा दर्ता भइसँगै प्रशासनिक क्षेत्रमा ठूलो हलचल देखिएको छ विधेयकका प्रावधान हुबहु पारित भए 55 वर्ष उमेर वा 30 वर्ष सेवा पूरा गरे का 10,000 भन्दा बढ़ी कर्मचारी एकसाथ घर फर्किनेछन् निजामती विधेयकका मुख्य 9 विशेषताहरू यस प्रकारका छन् तहगत संरचना र 11 सेवा समूह श्रेणीगत प्रणालीका साथै तहगत ढाँचा 4 तहसम्म सूचना प्रविधिलाई थपेर कुल 11 सेवा समूह बनाइएको छ त्यस्तै प्रतिस्पर्धा र पदपूर्तिको नयाँ अनुपात जहाँ खुल्ला आन्तरिक अन्तर्तह र बढ़ुवा गरी 3 प्रकारको प्रतिस्पर्धा हुने व्यवस्था छ उपसचिवमा 40% र सहसचिवमा 10% खुल्ला प्रतिस्पर्धा व्यवस्था गरिएको छ योग्यता उमेर र अस्थायी नियुक्ति प्रवेशका लागि न्यूनतम 18 र 21 वर्ष तथा अधिकतम 35 पुरूष र 40 महिला खुल्ला उपसचिव सहसचिवका लागि 45 वर्ष ज्यालादारी र करार निषेध लोकसेवाका वैकल्पिक उम्मेद्वारलाई अस्थायी नियुक्ति उमेर हद र पदावती र अनिवार्य अवकाशमा कर्मचारीको अनिवार्य अवकाश उमेर 60 वर्ष तोकिएको छ ऐन लागू भएको वर्ष 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पार गरेका कर्मचारीको अवकाश हुने व्यवस्था गरिएको छ त्यस्तै चक्रीय सरूवा र निजामती सेवा बोर्डमा चक्रीय आधारमा सरूवा हुने व्यवस्था छ भने मुख्य सचिवको अध्यक्षतामा निजामती सेवा बोर्ड गठन गरिने समेत व्यवस्था गरिएको छ नवीन कार्य सम्पादन मूल्याङ्कन प्रणाली जसमा कास्मुमा सेवाग्राहीको प्रतिक्रिया र तल्लो तहका कर्मचारीको मूल्याङ्कन गरिने व्यवस्था छ सहसचिव तहका अधिकारीहरूका लागि नेतृत्वको व्यवस्था समेत विधेयकमा छ आचरण स्वार्थको द्वन्द र कुलिङ अफ पिरियड जहाँ कर्मचारीले स्वार्थ बाजिने काम गर्न नपाउने कुलिङ अफ पिरियड 2 वर्ष तोकिएको छ प्रशासनिक अन्तर सम्बन्ध प्रदेश र स्थानीय तहमा गरी प्रदेशमा अधिकृत 12 तह सहसचिव सरहसम्म र स्थानीय तहमा 11 तह भनी तोकिएको छ भने प्रदेशका प्रमुख सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत निजामती सेवाबाटै हुने व्यवस्था गरिएको छ त्यस्तै समावेशिता जहाँ महिलाभित्रै पनि समावेशिता हुने व्यवस्था छ समावेशी सुविधा एक व्यक्तिले राजपत्रांकित पदमा एकपटक र राजपत्रांकितमा एकपटक मात्रै हुने व्यवस्था गरिएको छ निजामती विधेयकका यी 9 वटा मुख्य विशेषताहरू थिए निजामती विधेयक ढिलो आयो जरे हल्लायो शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ
4: पन्ध्रौं महाधिवेशनको संघारमा पुगेको नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कंग्रेस भित्रको आन्तरिक विवाद समानान्तर अभ्यासको चरणमा प्रवेश गरेको छ गगन कुमार थापा नेतृत्वको कंग्रेसले आफ्नो कार्यतालिका अनुसार अघि बढ़िरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि बिहिबारदेखि समानान्तर रूपमा वड़ा अधिवेशन शुरू गरेको छ पार्टीभित्र दुई धार प्रष्ट रूपमा आम्ने सामने हुँदा विगतमा महत्वपूर्ण मानिएका नेताद्वय डाक्टर शेखर कोइराला र पूर्णबहादुर खड्का नेतृत्वको तेस्रो धार भने अलमलका कारण खुम्चिन पुगेको छ आधिकारिक रूपमा गगन थापा नेतृत्वको कंग्रेसले गत असोज 3 र 4 गते नै वड़ा अधिवेशन सम्पन्न गरिसकेको छ भने यही असोज 18 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ उक्त प्रक्रियामा सहभागी नभएको देउवा पक्षले पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा 15 महाधिवेशन तयारी समिति गठन गरी बिहिबारबाट छुट्टै वड़ा अधिवेशन थालेको हो अनुशासन अलमलले कमजोर बन्दै तेस्रो धार कंग्रेसभित्रको यो ध्रुवीकरणमा सबैभन्दा बढ़ी नोक्सानी तेस्रो धारलाई भएको छ कंग्रेस पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालाले निर्माण गरेको भनिएको तेस्रो धार यति बेला निकै कमजोर अवस्थामा पुगेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ अनुशासन समितिको चेतावनी निवर्तमान सभापति देउवाको संरक्षणमा शुरू भएको भनिएको वड़ा अधिवेशन बिहिबार रसुवा बाहेकका 76 वटै जिल्लामा प्रारम्भ भएको देउवा पक्षको दावी छ। अधिवेशन गराउने जिम्मेवारी पाउनुभएका केन्द्रीय निर्वाचन अधिकृत एकराज पोखरेलका अनुसार देशभरबाट प्राप्त रिपोर्टिङका आधारमा 3,500 भन्दा बढ़ी वडामा अहिले अधिवेशन भएको छ। उहाँले दुई दिनभित्र बाँकी वडामा पनि अधिवेशन सम्पन्न हुने जानकारी दिनुभएको छ। देशभरका कुल 6,743 वडामा अधिवेशन गर्ने देउवा पक्षको लक्ष्य छ। आफ्नो पक्षको अधिवेशनलाई उत्साहजनक बनाउन निवर्तमान सभापति देउवाले बिहिबार एक अपील समेत जारी गर्नुभएको थियो। उहाँले झण्डै 8 दशक लामो इतिहास बोकेको पार्टीका लागि यो अधिवेशन अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र विधिको शासनका लागि पार्टीले गरेको त्यागलाई थप मजबूत बनाउन नेता कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको थियो। कंग्रेसमा समानान्तर अभ्यास, देउवा पक्ष वडा अधिवेशनमा होमिदा खुम्चियो तेस्रो धार शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
3: सरकारले निजी क्षेत्रलाई विद्युत राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्ला गरिदिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो। ऊर्जा मन्त्रालय मार्फत विद्युत नियमन आयोगले बिहिबार ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सहभागितामा निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिन प्रसारण दस्तुर अर्थात व्हीलिङ चार्ज निर्धारण सार्वजनिक गरेको हो। सरकारले व्हीलिङ चार्ज निर्धारण गरेसँगै अब विद्युत खरिदमा प्रयोग गरिएको प्रसारण लाइनको शुल्क प्रसारण लाइन बनाउनेलाई तिर्नुपर्नेछ। विद्युत नियमन आयोगका अध्यक्ष डाक्टर रामप्रसाद धितालका अनुसार राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड बमोजिम शुल्क निर्धारण गरिएको छ। यस मापदण्ड अनुसार चालू आर्थिक वर्ष 2083-84 लागि नेपाल विद्युत प्राधिकरण अन्तर्गत राष्ट्रिय विद्युत प्रसारण ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन र दीर्घकालीन खुल्ला पहुँचका लागि प्रति मेगावाट मासिक 4,13,000 र अल्पकालीन खुला पहुँचका लागि प्रति किलोवाट घण्टा 57 पैसा प्रसारण शुल्क निर्धारण गरिएको बताइएको छ। अध्यक्ष धितालले आयोगले खुला बजार नीति अन्तर्गत तेस्रो पक्षमा निजी क्षेत्रलाई समेत विद्युत प्रसारण प्रणाली प्रयोग गर्न दिन यो शुल्क निर्धारण गरिएको बताएका छन्। यस व्यवस्था अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले प्रसारण तथा वितरण लाइन प्रयोग गरेर विद्युत आदान प्रदान गर्न आयोगले तोकेको मापदण्ड र दर अनुसार प्राधिकरणलाई व्हीलिङ चार्ज तिर्नुपर्नेछ। विद्युत प्रसारण ग्रिड अन्तर्गत बाहेक रेडियल र डेडिकेटेड प्रसारण संरचनाको प्रसारण शुल्क निर्धारण प्रक्रिया सम्बन्धमा आयोगले छुट्टै निर्देशिका जारी गर्ने तयारी समेत गरेको छ। विद्युत प्रसारणमा खुल्ला पहुँच कार्यान्वयनमा आइसँगै नेपाल विद्युत प्राधिकरणको मौजूदा प्रसारण लाइन निजी क्षेत्रका प्रवर्धक तथा उपभोक्ताले शुल्क तिरेर प्रयोग गर्न पाउने भएका हुन्। निजी क्षेत्रलाई प्रसारण लाइन खुल्ला शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
4: उचाइ नपुग्दा पुलमा बढ़ी क्षति शीर्षकमा गोर्खापत्र खबर लेख्छ। असोज 8 गतेदेखि 12 गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको बाढ़ी पहिरोका कारण देशभरिका पुल तथा झोलुङ्गे पुलमा गम्भीर क्षति पुग्यो। अधिकांश पुलको माथिबाट पानी बगेको देखियो। बाढ़ी पहिरोबाट हिमाली र पहाड़ी क्षेत्रका पुलमा बढ़ी क्षति पुगेको देखिन्छ। यस्तो अवस्थामा नदीको जलस्तर अनुसार पुलको उचाइ नपुगेको हो कि यो वर्ष नदीको जलसतह बढ़ेको हो, हाम्रो भूगोल र नदीको बहाव क्षेत्र अनुसार पुलको डिजाइन नमिलेको हो। त्यसैगरी यो वर्षाको बाढ़ी पहिरोबाट पुलको क्षेत्रमा पुगेको क्षतिबाट पाठ सिक्दै अब पुनर्निर्माण वा निर्माण हुने पुलको डिजाइनमा पुनर्विचार गर्नुपर्छ कि लगायतका प्रश्न खड़ा भएका छन्। पूर्व सचिव इन्जिनियर तुलसी सिटौलाले भदौ 10 गतेको भोटेकोशी बाढ़ी र असोजको दोस्रो सातामा परेको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोबाट पुगेको क्षतिले अधिकांश पुलको उचाइले अहिलेको चरम मौसमी अवस्थालाई धान्न पर्याप्त नभएको कुरा प्रमाणित भएको बताउँदै अब निर्माण हुने पुलको उचाई बढ़ाउनुपर्ने बताउनुभयो। तराई मधेसको हकमा अहिलेकै डिजाइन पर्याप्त भए पनि हिमाली र पहाड़ी क्षेत्र भएर बग्ने नदी र खोलामा निर्माण हुने पुलको उचाई बढ़ाउनुपर्ने सुझाव दिँदै उहाँले नयाँ पुलको उचाई कम्तीमा 5 मिटरसम्म बढ़ाउनुपर्ने निष्कर्षमा यहाँका प्राविधिक समेत पुगेको जानकारी दिनुभयो।
3: संस्थापक र कर्मचारी शेयरको लक इन असोज 2 गते खुलेसँगै हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडका 4 आधारभूत शेयर धनीले आफ्ना शेयर बिक्रीका लागि कम्पनी समक्ष निवेदन दिएका छन्। कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार उसका ठूला शेयर धनी हेमराज ढकालसहित 4 जनाले कुल 28,85,747 कृता शेयर आगामी 3 महिनाभित्र बिक्री गर्ने गरी 15 दिन अघि कम्पनीलाई जानकारी गराएका हुन्। लकिन खुलेको असोज दुई गतेदेखि नै आधारभूत शेयर धनीबाट शेयर बिक्रीका लागि जानकारी प्राप्त भएको कम्पनी सचिव सुधा अर्यालले बताएकी छन्। उनका अनुसार लकिन खुलेकै दिन सुमित प्रधानले 3,48,686 कित्ता र मनिष ठकालले 3,37,061 कित्ता शेयर बिक्री गर्न कम्पनीमा निवेदन दिएका हुन्।
4: सरकार गठन भएको छ महिना नागिसक्दा पनि शेयर बजारले गति लिन सकेको छैन। फागुन 21 को निर्वाचनबाट झण्डै दुई तिहाई बहुमत सहित बनेको सरकारप्रति शुरूमा लगानीकर्ताले बजारमा सुधार आउने अपेक्षा गरेका थिए, तर सरकार गठन यता नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक निरन्तर दबावमा देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गत चैत 13 गते सरकार गठन भएको थियो। सरकार गठन हुनु अघिल्लो दिन नेप्से परिसूचक 2,950.16 बिन्दुमा थियो। त्यसको करिब 6 महिनापछि बिहिबार नेप्से 351 अंक घटेर 2,579.15 बिन्दुमा झरेको छ। नयाँ सरकार बनेपछि शेयर बजारमा उत्साह फर्किने अपेक्षा गरिए पनि नेप्से परिसूचक 6 महिनामा 351 घटेको छ। बजारमा करिब 7 अर्ब रूपियाँ बराबरको लगानी गुमेको दावी छ। बैंक 5-14 अर्ब लगानी योग्य रकम र सस्तो ब्याजदर हुँदाहुँदै लगानीकर्ताको विश्वास नफर्किँदा पुँजी बजार चलायमान हुन सकेको छैन। शेयर बजारले नपत्याएको सरकार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
3: नेपालमा विद्युत प्रसारण लाइन र ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माणमा निजी क्षेत्रको लगानी भित्र्याउने एसियाली विकास बैंक एडीबीले नेपाल विद्युत प्राधिकरणलाई सहयोग गर्ने भएको छ। प्राधिकरणले आफ्नो र निजी क्षेत्रको संयुक्त लगानीमा 3 लाख नयाँ खिम्ती ढल्केबर 400 केवी प्रसारण लाइन र मल्टीसाइड ब्याट्री एनर्जी स्टोरेज सिस्टम निर्माण गर्ने योजना बनाएको छ। यी परियोजना विकासको लागि नेपाल विद्युत प्राधिकरणलाई प्राविधिक सहयोग दिने सम्बन्धमा प्राधिकरण र एडीबी बीच बिहिबार एक